0: खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनर्स्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
0: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
0: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-525-352, 98582-601 र 98482-29324।
1: नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
0: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
0: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-693।
1: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98580-40913 र 97054-67993।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
6: लकिपिराग फोन नम्बर 9820293948 9820293948।
1: सु सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 12 गते मंगलबार, सन 2026 जुलाई 28 तारीक असार शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पत्यार लाग्दो जामको समस्या हट्ने।
0: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
1: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
3: साधनहरू सस्ती होस्, तेल चामलहरू सबै सुविधा होस् होइन, त्यो उपचारको लागि अलिकति कम होस् होइन,
4: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन पर्यो।
0: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन्। आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको हो। धादिङको सिस्ने खोला र काठमाण्डुको बलम्बुसम्मको सुरुङमार्ग सञ्चालन नभए आएसँगै नागडुङ्गा हुँदै राजधानी काठमाण्डु भित्रनेर बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागडुङ्गाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङमार्ग झण्डे 80 महिनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माईदू तोरू र सुरुङमार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्गको उद्घाटन गर्नुभएको हो। नागडुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागडुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
1: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका दुई घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुधामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 क बमोजिम कम्तीमा 300 सयको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 सयको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ भने 9 घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्रै विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। देवानगंजमा 2 समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। हिमस्टार गोल्ड मिली सबै जेनरेशन हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक एक वर्षको नेट टीवी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टीवी उही सेलिब्रेशन हरेक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुंगा सुरुङमार्ग सञ्चालन, राजधानीभित्र र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5% र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। असार 32 सम्मको बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5% र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ।
2: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ। घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ। तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ। काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्। उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ। साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईहरूका समस्या के छन् भनेर सोध्नु भएको छ।
4: चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ। अब तरकारी त्यति बढेर अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले कहिले 1000 बाँड्छ, कहिले 1 रुपियाँ पनि कमाउँदैन। अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ, त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ। पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारेको जस्तो छ। अफिस टाइममा यताउता हिँड्नै दिँदैन, सिप आएको बेलामा अब जानु सकिँदैन। अब अफिस टाइम लाग्छ, ट्राफिकले समात्छ, हामी चाहिँ जाँदिन भनिदिन्छु कि। अब अहिले आएको सरकारले नै अब राम्रै गर्दै हुन्थ्यो, राम्रै भइदिए हुन्थ्यो भन्ने छ हामीलाई पनि।
5: आस्तिका गोपाली, मकनपुर जिल्ला। तपाईँको बच्चाहरूको स्कुल फिजीहरू त्यतिकै महँगो हुन्छ। तपाईँको अब काठमाडौँ कोठा भाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न। पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबिटेले अब यति नै तोक्यो, कसैले 10,000 भने हुन्छ एउटा रुमको, कसैले 9,000 भने हुन्छ त्यही एउटा रुमको। मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानदेन सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ। जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुन पर्यो कि। 6-7 हजार कोठा भाल तिर्यो भने खाने के त उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो।
6: राजकुमार चौधरी, जिराबनी गाउँपालिका। कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ। हामी जस्तो युवाहरू विदेश गएर आओ, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ। त्यतिको काम सजिलो गरिदिनु पर्यो। हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो। अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि ल्याउनु भएको छैन। सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन।
7: मेरो नाम ओमबहादुर श्रेष्ठ, मण्डल नगरपालिका छ। हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन। हामीलाई चाहिँ राम्रो छ। यो महिना चाहिँ हामीलाई एकदम राम्रो छ। महिनामा पेमेन्ट हुन्छ, महिनाको एक गते दुई गते सेलरी आउँछ। सेलरी आउँदा 40-50 हजार ग्यापमा पुगिन्छ। आफ्नो घर खर्चहरू जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो। जहाँ पनि हाम्रो दुःख पेटै अघि बढ्यो, पेटकै लागि दुःख गर्ने होइन। नेपालमै भएर पनि राम्रोसँग काम गर्यो भने पैसा छ, नेपालमै छ।
8: साजन अरियाल, अहिले बसे सातवटेतिर। हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन। 20 वर्षदेखि काम लाग्यो तपाईँको, 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि। महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नु त धेरै गाह्रो छ। सामानहरू सस्ती दोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्। अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन। त्यही उपचारको लागि अलिकति कम होस् होइन।
9: बम्बा श्रेष्ठ, घर त हामी छ त्यो दुर्गम क्षेत्रतिर, पुर्याइरहनु पर्यो। अब नपुग्यो भने के गर्नु, अब छोडौँ भने 2-4 पैसा दिए छैन, खानै परिहाल्यो, लाउनै पर्यो, धाम्रै धुनु पर्ने सब के खट्नै पर्यो नि। अन्त 2-4 पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो। पहिला चाहिँ दर धर्मै दिने दिन्न, अब के हेर्नु, नदिसकेपछि त्यही धर्म नि जानु पर्यो। सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमाइन्छ।
2: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
3: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 पक्राउ परेका थिए। सोन वर्षाबाट 2 बोरा यूरिया र 6 बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा दुवैलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो। दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन्। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: यही साउन 16 गते तेस्रो शनिबारको दिन
11: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
12: नशा रोग विशेषज्ञ डाक्टर
11: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: me a extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ़दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बस्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढ़ी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिशनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ़ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
5: अब विदेशको खबर। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान, विकास र परीक्षणका क्रममा चिनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनलाई अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्रम्पलमनले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्रायर लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष 4मा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
5: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
5: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड़ बनाएर बिहान बेलुका चिरबिराउने गौथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड़ बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्वपक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल झिकाउन आदेश दिएको हो।
5: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचिति नगर्न उपभोक्तालाई आग्रह गर्नु भएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
4: जसको हातमा सिप उसकै हातमा काम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने।
5: सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
4: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
5: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
4: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्, तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने,
1: कर्णालीमा खाद्य गुणस्तरतामा जोड, एक वर्षमा करिब 8 लाख रकमको अखाद्य वस्तु नष्ट,
0: विरेन्द्रनगरमा खाना पकाउने ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति, व्यवस्थित वितरण र प्रभावकारी अनुगमन गर्न माग,
1: र विश्वकप लीग 2 नेपाल नामिबियासँग 3 रनले पराजित। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। विरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ। नगरपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको औपचारिक शुभारम्भ गरेको हो। नगर प्रमुख मोहनमाया ढकालले प्रणालीको उद्घाटन गर्दै अबदेखि सेवापूर्ण रूपमा कार्यान्वयनमा आएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रवाहलाई छरितो, सहज र पारदर्शी बनाउने अभियान अन्तर्गत विरेन्द्रनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णत डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। कर्णाली प्रदेशमै पहिलो पटक संचालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिका मध्ये विरेन्द्रनगरलाई डिजिटल सेवा प्रवाहमा अग्रणी नगरपालिकाका रूपमा स्थापित गर्ने विश्वास नगरपालिकाले लिएको छ। ईपीपीएस मार्फत सेवाग्राहीले भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, राजस्व तथा सेवा शुल्क तिर्ने, निवेदनको अवस्थालाई अनलाइन मार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सबै प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट गर्न सकिनेछन्। यस कार्यालयमा पटक पटक धाउनु पर्ने बाध्यताको अन्त्य गर्दछ भने समय, श्रम र खर्चको उल्लेख्य बचत हुने विश्वास गरिएको छ। नगर प्रमुख ढकालले प्रविधिको प्रयोगसँगै नगरपालिकाको सेवा प्रणालीमा गुणात्मक सुधार आएको पनि बताउनु भएको छ। उहाँले नागरिक मैत्री सेवा विस्तार गर्दै विरेन्द्रनगरलाई आधुनिक र प्रविधि मैत्री नगरका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिएको उल्लेख गर्नुभयो। नगर प्रमुख ढकालले पश्चिम नेपालकै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यका साथ सूचना प्रविधिमा आधारित सुशासनलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि बताउनु भएको छ। उहाँका अनुसार नयाँ प्रणाली कार्यान्वयनसँगै भवन निर्माण अनुमति प्रक्रियामा देखिने ढिलासुस्ती, कागजी झन्झटको अन्त्य भएको छ। यस्तै नगरपालिकाले एकीकृत नगरपालिका सूचना प्रणाली आईएमआईएस समेत संसारमा ल्याएको छ। यी दुई प्रणालीले नगर प्रशासनलाई अझै प्रविधि मैत्री, उत्तरदायी र पारदर्शी बनाउने अपेक्षा गरेको छ। इन्जिनियर किशोर कडेलले यी बीपीएसलाई नगरपालिकाको सेवा सुधारमा महत्वपूर्ण उपलब्धि भएको पनि बताउनु भएको छ।
1: व्यवस्थित वितरण र प्रभावकारी अनुगमन हुन नसक्दा कर्णालीको केन्द्र रहेको विरेन्द्रनगरका उपभोक्ताले खाना पकाउने ग्यास सिलिण्डर पाउन शास्ति खेप्नु परेको छ। 2-3 दिन कुर्दा समेत लाइन कुर्दा पनि ग्यास पाउन नसकेको उपभोक्ताले गुनासो गरेका छन्। विरेन्द्रनगर 12 औद्योगिक क्षेत्र अगाडि नेपाल आयल निगममा ग्यास लिन पुगेका उपभोक्ताले बिहान 5 बजेदेखि लाइन बस्दा पनि ग्यास नपाएर खाली सिलिण्डर फर्काउनु परेको बताएका छन्। उनीहरूले नपाएकाहरूले रोल क्रम अनुसार नाम लेख्ने आग्रह गर्दा पनि वितरक र त्यही रहेको नेपाल आयल निगमका कर्मचारीले व्यवस्था गरेको गुनासो समेत गरेका छन्। वितरकले कति ग्यास आउँछ भन्ने यकिन नभएको र स्टाफ पनि कम भएका कारण पनि नाम टिपिरहने झन्झट नगरेको बताएका छन्। बिहान 189 सिलिण्डर बिक्री गरिएको र त्योभन्दा पछिकाले नपाएको उनीहरूको भनाई भएको छ। विरेन्द्रनगरमा उपभोक्ताहरू राति 2 बजेदेखि नै खाली ग्यास सिलिण्डर लिएर ग्यास डिलरमा पुग्दा समेत कतिपय अवस्थामा खाली फर्काउनु परेको नै बाध्यता रहेको छ। कतिपयले पहुँचको भरमा विभिन्न स्रोतबाट ग्यास पाए पनि विद्यार्थीहरू, लाइन बस्न नसक्ने र उभिन नसक्नेहरूले बढ़ी शास्ति खेप्नु परेको छ। यता नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले सकेसम्म वितरणलाई व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै यसका सुधार समेत भइरहेको दावी गर्नुभयो। उहाँले साउन 1 गतेदेखि विरेन्द्रनगरबाट 17,000 खाना पकाउने एलपी ग्यास वितरण गरिएको बताउनुभयो। यसअघि हरेक महिना 26,000 ग्यास वितरण हुने गरेकोमा यसपालि 10 दिनमै 17,000 एलपी ग्यास वितरण भएको भन्दै उहाँले यस हिसाबले एक महिनामा 51,000 आवश्यकता पर्ने बताउनुभयो। उहाँले सुर्खेतमा एलपी ग्यासको अभाव नभएको दावी गर्दै बरु अनाधिकृत विक्रेताहरूले विभिन्न स्रोतबाट संकलन गरी भण्डारण गरेर राखेको हुन सक्ने बताउनु भएको छ। यसैगरी एकै परिवारले धेरै सिलिण्डर सञ्चित गर्दा पनि समस्या भएको उहाँको भनाइ छ। उहाँले ज्येष्ठ नागरिक गर्भवती अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा ग्यास वितरण गर्न निर्देशन पनि दिनुभएको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्कीले के कति कारण ग्यास अभाव भएको हो भन्नेबारे अध्ययन समेत भइरहेको बताउनु भएको छ।
0: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख गेरा जोशीले आज बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नका लागि आह्वान भएको हो। मुख्यमन्त्री यमलाल कर्णालीले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया बढ़ेको हो। प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कर्णालीले पदबाट राजीनामा दिनुभएको थियो।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष 82-83मा कर्णाली प्रदेशका 7 जिल्लामा गरेको बजार अनुगमनका क्रममा 7,88,048 रूपियाँ बराबरको अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गरेको बताएको छ। प्रयोगशालामा परीक्षण गरिएका 928 खाद्य तथा दाना नमूना मध्ये 37 नमूना गुणस्तरहीन भेटिएका छन्। कार्यालयले सार्वजनिक गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण अनुसार प्रतिकूल देखिएका नमूना दूध तथा दूधजन्य पदार्थ, फलफूल, चिया, कफी, खाद्यान्न, प्रशोधित पिउने पानी लगायतमा अनाधिकृत रूपमा सामग्री भेटिएको खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले बताउनुभयो। उहाँले ती नमूनाहरू न्यून गुणस्तर र दूषित अवस्थामा लेबल सम्बन्धी त्रुटि र बाह्य पदार्थ मिसिएको जस्ता फेला परेको बताउनु भएको छ। खाद्य ऐन बोमोजिम संकलन भएका 61 औपचारिक नमूना मध्ये 4 नमूना मापदण्ड विपरीत भेटिएका छन्। तीमध्ये प्रशोधित पिउने पानीका 2, दूधको 1, खाद्य सम्मेलनको 1 नमूना प्रतिकूल रहेको समेत कार्यालयले बताएको छ। यसैगरी कार्यालयले आर्थिक वर्षभर 698 पटक निरीक्षण र अनुगमन गरेको समेत बताएको छ। त्यसमध्ये 421 खाद्य बजार, 180 होटल तथा रेस्टुरेन्ट गुणस्तर र दूषित अवस्थामा लेबल सम्बन्धी त्रुटि र बाह्य पदार्थ मिसिएको जस्ता फेला परेको बताउनु भएको छ। खाद्य ऐन बोमोजिम संकलन भएका 61 औपचारिक नमूना मध्ये 4

0: उद्योग र 53 आकस्मिक खाद्य सुरक्षा अनुगमन गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: यस्तै 924 खाद्य नमूना र 4 दाना नमूनाको प्रयोगशाला विश्लेषण गरिएको छ। सर्भिलेन्सका लागि संकलित 93 नमूना मध्ये एउटा मात्र नमूना प्रतिकूल देखिएको छ। कार्यालयलाई आर्थिक वर्ष 82-83 2,52,86,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 1,75,07,000 रूपियाँ खर्च भएको छ। यसअनुसार वित्तीय प्रगति 69.24% रहेको बताइएको छ। कार्यालयका अनुसार स्वीकृत दरबन्दी अनुसार कर्मचारी परपूर्ति हुन नसक्दा तलब शीर्षकको बजेट खर्च हुन कम भएकोले वित्तीय प्रगति पनि अपेक्षा भन्दा कम भएको छ। कार्यालयले आर्थिक वर्षभर 5,07,450 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयमा हालसम्म कुनै बिरुजु नरहेको विवरणमा उल्लेख छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा 21 जनाको दरबन्दी भए पनि 13 जनामा चाहिँ कार्यरत रहेका छन् भने 8 पद रिक्त रहेको छ। खाद्य अनुसन्धान अधिकृत केमिस्ट्री सहायक पोषण अधिकृत लगायतका प्राविधिक जनशक्तिको अभावका कारण अनुगमन प्रयोगशाला सञ्चालन र सेवा प्रवाहमा प्रभावित भएको कार्यालयका प्रमुख श्री राम नेउपानेले बताउनुभयो। उहाँका अनुसार कार्यालयले जनशक्ति व्यवस्थापन खाद्य निरीक्षण अधिकारी थप अनुगमन निर्देशिका निर्माण तथा प्रयोगशाला सञ्चालनका लागि पर्याप्त बजेट उपलब्ध गराउन विभागसँग माग गरेको छ। कार्यालयले सुर्खेत सल्यान दैलेख रूकुम पश्चिम डोल्पा जाजरकोट र हुम्ला जिल्लामा प्रत्यक्ष रूपमा खाद्य स्वच्छता तथा गुणस्तर नियमनको जिम्मेवारी निर्वाह गर्दै आएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने विश्राम।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर

0: 0583522353 र मोबाइल नम्बर 9858546555।
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 9858640913 र 9754967993।
3: रेडियो भेरी एफएम
0: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता हट्यो। सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउने ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति व्यवस्थित वितरण र प्रभावकारी अनुगमन गर्न माग लगाएका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यान र जाजरकोटको सिमानामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भाँसिएको 5 वर्ष हुने लाग्दा पनि मरम्मत तथा पुननिर्माण हुन सकेको छैन। बनगाढ़को पिण्डे दुईका वडा अध्यक्ष मानबहादुर खत्रीले पुल नबन्दा स्थानीय बासिन्दा ज्यान मोलेरै भाँसिएको पुलबाट वारपार गर्न बाध्य भएको बताउनुभयो। बर्खायाममा भेरी नदीमा आएको भीषण बाढ़ीले पिल्लर सहित पुलको मुख्य भाग भाँसिएपछि पुलको बीचको भाग ओलदो भेरी नदीको सतहमै झुण्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगार कुपिण्डे नगरपालिका दुई अन्तर्गत बाउन्डाडा पारी ला चैते र कुरिल्ले लगायतका तीनवटाका विभिन्न बस्तीका मानिस दिनहुँ यही पुलबाट यात्रा गर्न बाध्य छन्। उहाँका अनुसार अर्को पुलको विकल्प नहुँदा विद्यार्थी समेत पढ्नका लागि जोखिम मोल्दै यही पुल भएर सुर्खेततर्फ पुग्ने गर्दछन्। 2072 सालमा एक गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झोलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँलाई जोड्दै आएको थियो।
0: मुगुको सोरु गाउँपालिका नौ कुलह क्षेत्र रहेको 36 वर्ष पुरानो झोलेङ्गे पुल श्रमदाता मार्फत मरमत गरी पुनः सञ्चालनमा ल्याइएको छ। 2044 सालमा एक विदेशी संस्थाको सहयोगमा निर्माण गरिएको पुल विगत 8 वर्षदेखि जीर्ण अवस्थामा रहेकाले स्थानीय बासिन्दालाई आवाज जात गर्न कठिनाई हुँदै आएको थियो। पुल जीर्ण बनेपछि स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो, जसका कारण गन्तव्य पुग्न घण्टौं बढ़ी समय लाग्ने गरेको थियो। सम्बन्धित निकायबाट पुल मरमत वा वैकल्पिक संरचना निर्माणमा चासो नदिएपछि श्रमदान मार्फत पुल सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएपछि सोरु गाउँपालिकाका 4 वडाका हजारौं स्थानीय आवाजातमा सहज भएको छ। यसै गरी स्थानीय सेवा तथा बजारसम्म पुग्न लाग्ने समय समेत घटेको श्रमदाता सहभागी बृज प्रताप मल्लले बताउनुभयो।
1: सरकार र डाक्टर गोविन्द केसी बीच 7 बजे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालन का लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संसदमा संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरेको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकीका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषाल सहभागी हुनुहुन्थ्यो।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6093।
2: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
8: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
8: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
9: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
9: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
9: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड, हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।
3: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँग अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने भएको छ। कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँ र अरू प्रदेशको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको बताइएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज देशको हिमाली तथा पहाड़ी भूभागमा बदली भई लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यसैगरी राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
4: वीरनगर नगरपालिका कोडा नम्बर 12 गत वर्ष ठेक्का प्रक्रिया पूरा गरेर निर्माण व्यवसायीले काम सम्पन्न नगर्दा विभिन्न योजनाको रकम फिरेज भएको छ। बिरुवाबारी सिसौघारी कालोपत्रको 15 लाख, बिरुवाबारी उत्तरतर्फ कालोपत्रको 20 लाख र त्रिवेणी टोल पूर्वतर्फ कालोपत्रको 15 लाख रकम फिरेज भएको छ। यसैगरी त्रिवेणी टोल उत्तरतर्फ कालोपत्र 20 लाख, नौले टोल अधुरो डिप बोरिङ 2 लाख रूपियाँ फ्रेज भएको वडाध्यक्ष चुनावमणि चपाईले बताउनु भएको छ। पटक पटकको ताकेता गर्दा पनि निर्माण व्यवसायले काम नगरेको उहाँको भनाई छ। उहाँले पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायले काम नगर्ने र जिम्मेवार कार्यालय पनि चुप रहने तर दोष भने वडाका जनप्रतिनिधिलाई दिने गरेको गुनासो गर्नुभयो।
0: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। नेदरल्याण्डमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती भएको खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल बुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेट र नामिबियासँग 8 विकेटले पराजित भएको हो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग 2 शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
4: पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपाल जीतविहीन बनेको छ। लीग चरणको सबै खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 16 सेटमा स्तब्ध बन्यो। नेपालमाथि उज्बेकिस्तानले 26-24, 25-20, 25-22 जित निकालेको हो। यसअघि नै सेमिफाइनल यात्राबाट बाहिरिसकेको नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै नेपालले पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हार खेपेको थियो। 6 टोली सहभागी च्याम्पियनशीपमा नेपाल 6 स्थानमा रह्यो। जुलाई 29 तारीकसम्म हुने च्याम्पियनशीपमा पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धामा रहेका थिए। राउण्ड रोबिन लीगका आधारमा संचालित च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: वीरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कारले धाउन नपर्ने,
0: कर्णालीमा खाद्य गुणस्तरीयतामा जोड, 1 वर्षमा करिब 8 लाख रकमको अखाद्य वस्तु नष्ट,
4: वीरेन्द्रनगरमा खाना पकाउने ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति, व्यवस्थित वितरण र प्रभावकारी अनुगमन गर्न माग,
0: र विश्वकप लीग 2 नेपाल नामिबियासँग 3 रनले पराजित। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
11: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
14: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
15: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
15: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19336 र 98-488-9066।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: डाभेरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।

0: Radio.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
4: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी टिलर थ्रेसर पानी ताने पम्प पावर टिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: डिप्रेसनलाई बुझौ जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाउ, जीवन बचाउ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोम, वीरेन्द्रनगर सुर्खेत, फोन नम्बर 0383-525-352, 98-582-6001 र 98-482-29-324।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97-048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको गुरबाकोट नगरपालिका 9 पोखरे स्थित मोटरसाइकलले पैदलार्थीलाई ठक्कर दिँदा पैदलार्थी र मोटरसाइकलमा पछाडि सवार घाइते भएका छन्। हिजो बिहान 9 बजेको समयमा जामुनी बजारदेखि सुर्खेतको वीरेन्द्रनगर तर्फ आउँदै गरेको B12P3140 नम्बरको मोटरसाइकलले घाँस बोकेर सड़क किनाराबाट हिँड्दै गरेकी पैदलार्थी सुर्खेत गुरबाकोट नगरपालिका 9 बस्ने वर्ष 31 की विनिता पुन खड्कालाई ठक्कर दिँदा घाइते भएकी हुन् भने मोटरसाइकल पल्टिन जाँदा मोटरसाइकलमा पछाडि सवार सुर्खेत सिमता गाउँपालिका 7 बस्ने वर्ष 28 का परमेश्वर कुँवर घाइते भएका हुन्। घाइते दुवैजनाको स्थानीय पदम मेडिकलमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत सिमता गाउँपालिका 7 बस्ने वर्ष 35 का नरेश कुँवर सकुशल रहेका छन्। सुर्खेतको बरातल गाउँपालिका 5 सुन्दरी टोल स्थित ट्रक र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो दिउँसो 4:45 समयमा सुर्खेतको वीरेन्द्रनगरदेखि बडीचौर तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02002P7151 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको B1K2245 नम्बरको ट्रक एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत चौकुने गाउँपालिका 9 बस्ने वर्ष 42 का गंगाराम विक र मोटरसाइकलमा पछाडि सवार सोइठाउ बस्ने वर्ष 65 का आशाराम खनाल घाइते भएका हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। ट्रक चालक कालीकोट तिलागुफा गाउँपालिका 1 बस्ने वर्ष 23 का घनश्याम बुढा भने उपचारमा संलग्न रहेका छन्। सल्यानको कपुरकोट गाउँपालिका 3 कपुरकोट स्थित अटो दुर्घटना हुँदा अटो चालक सहित अटोमा सवार 5 जना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 4:55 समयमा किमचौरदेखि कपुरकोट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश 02001H1923 नम्बरको अटो अनियन्त्रित भई सड़कदेखि 50 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका अटो चालक सल्यान कपुरकोट गाउँपालिका 3 कपुरकोट बस्ने वर्ष 29 का होम सिंह घरती, अटोमा सवार सोइठाउ बस्ने वर्ष 29 का आशिष डागी, वर्ष 30 का रोशन रोका मगर, वर्ष 32 का डम्मर राज रोका, वर्ष 22 का रूपेश घरती मगर घाइते भएका हुन्। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल दाङघोराईमा उपचार भइरहेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तीन चाइना पुल स्थित दुईवटा स्कूटर ठोकिन जाँदा स्कूटर चालक र पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 7 बजेको समयमा मंगलगढ़ी चोकदेखि चाइना पुलबाट युटर्न गर्ने क्रममा बेसात P3036 नम्बरको स्कूटरलाई सोही दिशातर्फबाट जाँदै गरेको कर्णाली प्रदेश 02002 P6982 नम्बरको स्कूटरले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका P3036 नम्बरको स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 9 बस्ने वर्ष 30 कि दुर्गा श्रेष्ठ र निजको छोरी वर्ष 13 कि आशिका थापा घाइते भएका हुन्। घाइतेको सुर्खेत हस्पिटलमा उपचार भइरहेको छ। कर्णाली प्रदेश 02003P6982 नम्बरका स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 18 सन्तोष डाँगी भनी सकुशल रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 47 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 47 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ३३ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2027 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 33 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2027 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौं, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, सवारी चाप र गति बढी भएको स्थानबाट बाटो काट्ने नगरौं, ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं, हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार समेत नगरौं, लेन अनुशासनको पालना गरौं, आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुनेछौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिन्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: लोकतन्त्रलाई बलियो या कमजोर बनाउने कारक तत्व के हुन्? के लोकतान्त्रिक संस्थाहरूको क्षय स्वतन्त्रताको अन्त्यको शुरूआत हो? के आजको अमेरिका विगतमा आफूले बनाएको आदर्शबाट चिप्लिरहेको छ? नमस्कार, तपाई किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको पडकास्टमा हरि शर्मा अमेरिकी लोकतन्त्रको वर्तमान संकटबारे प्याट्रिक जे डेनिनद्वारा लिखित दुई किताब वाइ लिबरलिजम फेल्ड र रिजिम चेन्ज टुवर्ड्स अ पोस्ट लिबरल फ्युचरका बारेमा चर्चा गर्दै हुनुहुन्छ। वाइ लिबरलिजम फेल्डमा डेनिनले उदारवाद लिबरलिजमको आफ्नै सफलताको संस्थागत क्षय, सामाजिक एकताको कमजोर अवस्था र व्यक्तिवादी चरम सीमा निम्ताएको दावी गर्छन्। उनका अनुसार स्वतन्त्रताको खोजीले समाजबाट साझा मूल्य, उत्तरदायित्व र संस्थागत गहिराई हराउँदै गएको छ। रेजिङ चेन्जमा उनले समकालीन अमेरिका जहाँ संस्थाहरूमा जनविश्वास घट्दो छ, चुनावी प्रणालीमाथि प्रश्न उठ्दैछ र चरम ध्रुवीकरण देखिन्छ, त्यसको सैद्धान्तिक व्याख्या प्रस्तुत गर्छन्। शक्ति सन्तुलन र नागरिक समाज कमजोर हुँदा शासनको स्वरूप फेरिन सक्छ, सृजनात्मक रूपमा होइन स्खलनको रूपमा। अब सुन्नुहोस् हरि शर्माबाट यी दुई पुस्तकको समग्र चर्चा।
1: नमस्कार, मैले अघिल्लो हप्ता जुन अमेरिकन कन्स्टिट्युसनको फाउन्डिङ प्रिन्सिपल्सहरूका बारेमा कुरा गरेको थिएँ र त्यो गर्ने सन्दर्भमा त्यसभन्दा अघिल्लो हप्ता अमेरिकाको लोकतन्त्रको चरित्रको बारेमा एउटा फ्रेन्च राइटर अलेक्से टोकोभिलले लेखेको कुरा चर्चा गरेको थिएँ। यो चर्चा गर्नको पछाडि मेरो उद्देश्य के थियो भने, अमेरिकामा जे भइराखेको छ, जुन किसिमको उथलपुथल राजनीतिक परिदृश्यहरूमा भएको छ, डोनाल्ड ट्रम्पको दोस्रो पटकको कार्यकालले जुन किसिमको विश्वमा तरंग स्थापित गरेको छ, के अमेरिकन राष्ट्रपति यति निरङ्कुश हुन सक्छ भन्ने चर्चा छ। अब एउटा राष्ट्रपति निरङ्कुश हुँदैमा अमेरिकन व्यवस्था खलबली हो भन्ने हो कि कसरी हेर्ने हो, अथवा ट्रम्प जसरी हरेक स्थापित मूल्य मान्यताहरूलाई चुनौती दिँदै आएका छन्, त्यसबाट के देखिन्छ भने कि अघिल्लो हप्ता हामीले जुन सेपरेसन अफ पावर, शक्ति पृथकीकरणका बारेमा, शक्ति सन्तुलनका बारेमा, अमेरिकन संविधानमा भएको व्यवस्थाको बारेमा, त्यसका पछाडिका चर्चाहरूको बारेमा कुरा गर्यौं। प्रेसिडेन्सी एउटा तीनटा सरकारमध्ये कंग्रेस अथवा संसद, राष्ट्रपति र जुडिसियरी, यो तीनटा राजकीय संस्थाहरूको सन्तुलनले अमेरिकन व्यवस्था चलेको छ भन्ने हामीले पढिआएको बुझिरहेको थियो। अब यो कन्स्टिट्युसनमा को कहाँ छ, कसरी छ भन्ने कुरालाई चाहिँ त्यहाँको दिनानुदिनको राजनीतिक चेतनाले, र मैले त्यो बेला पोडकास्ट एन्ड गर्ने बेलामा कन्स्टिट्युसनल मोरालिटी र कन्स्टिट्युसनल सेन्टिमेन्टको कुरा, डेमोक्रेटिक सेन्टिमेन्टका कुराहरू अथवा त्यसको चाहिँ संवेदनशीलताको कुराहरू उठेको छौं, कि अमेरिकी समाजमा अहिले के त्यस्तो खैला बैला भएको छ, परिवर्तन भएको छ, मान्छेहरूमा उथलपुथल छ, जसले गर्दा ट्रम्प जस्तो अधिनायकवादी चिन्तन भएको मान्छेको उदय भइरहेको छ। उनी कति अधिनायकवादी हुन सक्छन् र अमेरिकन सिस्टमलाई कुन पकडसम्म राख्न सक्छन् भन्ने हेर्न बाँकी नै छ। तर शुरूआती दिनहरूले के देखाएको छ भने उनी एक प्रकारको निरङ्कुशताको पथतिर अगाडि बढेको देखिन्छ। त्यसको पछाडिको राजनीतिक चिन्तन के हो होइन, अब हामीले डेमोक्रेट र कन्जर्भेटिभको मात्रै कुरा गर्थ्यौं, रिपब्लिकको मात्रै कुरा गर्थ्यौं, डेमोक्रेट भन्ने बित्तिकै उदारवादीहरूको कुरा गर्थ्यौं, रिपब्लिक भन्ने बित्तिकै पारम्परिक मूल्य मान्यतामा विश्वास गर्ने भन्थ्यौं। तर दुवैको बीचमा एउटा सामञ्जस्यता के थियो भने, बजारका सन्दर्भमा यदि अर्थ राजनीतिलाई हेर्ने भने दुवै चाहिँ फ्री मार्केटको पक्षमा देखिन्छन्। बजारलाई केही हदसम्म नियन्त्रण गर्ने तर खुला राख्ने भन्ने सायद डेमोक्रेट्सहरू होला, होइन मान्छेलाई चाहिँ खुला रूपमा व्यापार व्यवसाय गर्न दिनुपर्छ भन्ने रिपब्लिकन्सहरू देखिन्छ। त्यसै गरेर सोसल भ्यालुजहरूमा फर्छ। यसको पछाडि के छ त, सामाजिक परिवेश के हो त, जसले गर्दाखेरि अमेरिकामा उदारवादलाई चुनौती भएको छ। उदारवाद भनेको माइनोरिटीका सन्दर्भमा, अल्पसंख्यकका सन्दर्भमा, महिलाका सन्दर्भमा, अहिले दिनानुदिन अमेरिकन प्रेसिडेन्टको स्पिचेसहरू, उनको प्रेस सेक्रेटरीको कुराहरू सुन्यो भने उनले अर्को पक्षलाई विरोधी पक्षलाई प्रयोग गर्ने शब्दहरू उनीहरूलाई हेर्ने दृष्टिकोणहरू के यो स्थापित मान्यतामा थियो यसको पछाडि कस्ता मानिसहरू लागिरहेका छन् र त्यसलाई कसले स्वीकार्य गरिरहेको छ कसका लागि बोलेको छ जस्तो फर इक्जाम्पल नेपालकै सन्दर्भमा हामीले देख्यौं कि युएसएडको ग्रान्ट्सहरू एड बन्द भयो उनको आन्तरिक प्रशासनिक चुनौतीका कारण त्यो बन्द भयो होला अथवा उनीहरूको हामी विश्वमा किन खर्च गर्ने हाम्रो इकोनोमीलाई बलियो बनाउनुपर्छ भन्ने आन्तरिक थियो होला तर के छ भने त्यसलाई विश्वव्यापी रूपमा र अमेरिकाभित्र नै बाहिरको संसारलाई हेर्ने दृष्टिकोण त्यसले बताउँछ कि कति बन्द भयो के भयो मेरो चासोको विषय होइन अमेरिकाले हिजो जो बाहिरको संसारलाई हेर्थ्यो भाइचाराको दृष्टिकोणबाट हेर्थ्यो आज हेर्न सक्छ कस्तो किसिमको राजनीतिक सामाजिक चिन्तनले यस्ता क्रियाकलापहरू जन्माइरहेको छन् त्यसको पछाडिको राजनीतिक दर्शन के हो त्यो हेर्न जरुरी छ आज मैले त्यसै सन्दर्भमा एउटा अहिले चर्चित कन्ट्रोभर्सियल विवादास्पद पनि छ तर त्यसले निकै ठूलो चर्चा वेस्टर्न पोलिटिकल सर्कलहरूमा अमेरिकी एकाडेमियाहरूमा पढ्ने लेख्ने मान्छेहरूको बीचमा लिएर आइरहेको छ यहाँसम्म कि मैले आज चर्चा गर्न गइरहेको पुस्तक चाहिँ प्याट्रिक जे डेनिन जो चाहिँ नोटरडम युनिभर्सिटी इन्डियानामा छ त्यहाँ पोलिटिकल साइन्स पढाउँछन् अहिले उनी युरोपको दक्षिणपन्थी सरकारहरूको प्रिय पात्र बनेका छन् विशेष गरेर हंगेरीको अर्बनको र उनी त्यतातिर स्पिच जान्छन् राइटिस्टहरूको बारेमा बोल्छन् तर उनको आर्गुमेन्ट यति फोर्सफुल छ कि उनको पहिलो पुस्तक जब 2017 वाइ लिबरलिजम फेल्ड छापियो एल युनिभर्सिटी प्रेसबाट किन उदारवादको असफल भइसक्यो किनभने फेलिङ भनेको छैन वाइ लिबरलिजम फेल्ड भन्ने गर्दाखेरि त्यो पुस्तकालाई बराक ओबामाले त्यो वर्षको पढ्नै पर्ने पुस्तकका रूपमा लिएका थिए त्यसको अर्थ के हो भने कि जुन किसिमले 2016 ट्रम्पको उदय भयो अमेरिकन उदारवादीहरूलाई अमेरिकन डेमोक्रेट्सहरूलाई र विश्वव्यापी रूपमा पनि यो कस्तो खालको मान्छे आयो एउटा व्यापारी छ होइन यो कुनै पोलिटिकल पार्टीसँग आबद्ध थिएन कुनै समयमा डेमोक्रेट पनि भनियो एउटा व्यापारिक एउटा धनाढ्य बिलिनियरले कसरी अमेरिकन पोलिटिकल सिस्टम जो चाहिँ एकदम तलबाट तपाईँको प्राइमेरीहरूबाट इलेक्सन हुँदै जान्छ के किसिमको जनलहर र जनभावनामा टेकेर त्यो मान्छेको उदय भयो भन्दाखेरि जो मानिसहरू जुन उदारवादीहरू जुन डेमोक्रेट्सहरूले पराजय भोग्नु पर्यो 2016 उनीहरूलाई त्यसको कारण खोज्नु थियो होइन त्यही भएर किन लिबरलिजम फेल भएछ त माइनोरिटीलाई हेर्ने दृष्टिकोण किनभने ट्रम्पको हरेकमा हेर्नुभयो भने उनले नजाने त्यो किसिमले माइनोरिटीलाई एपिज द गर्छन् तर उनको ल्याङ्ग्वेज यति हार्स छ कि उनीहरूले उनको क्याबिनेटमा ब्ल्याकहरू पनि छन् हिस्पानिकहरू पनि छन् तर पब्लिकली बोल्दाखेरि उनीहरू त्यो वर्ग समुदायमा चाहिँ आगो नै ओकलिरहेको हामी देख्छौं महिलाको सन्दर्भमा उनको त्यस्तै किसिमको नकारात्मक दृष्टिकोण सुन्नमा आउँछ तर अधिकांश महिलाहरू बेसिकली अमेरिकामा एउटा कन्सेप्ट छ क्यारन भन्ने त्यो समूह हो जो चाहिँ तपाईँको 45-55-60 वर्षको महिलाले उनलाई भोट हालिरहेको छन् के भयो त हालाकि लिबरलहरूले चाहिँ महिलाको अधिकारका बारेमा प्रजनन स्वास्थ्यका बारेमा सेक्सुअलिटीको बारेमा यो चाहिँ तपाईँको लैङ्गिक चेतनाका बारेमा यति धेरै कुराहरू गरिरहेका छन् तर पनि उनीहरूले चाहिँ तपाईँको भोटलाई हालेनन् त्यो चिन्तालाई हेर्न किन लिबरलिजम फेल भयो भन्ने विषयलाई कुरा गर्नको निम्ति चाहिँ प्याट्रिक डेनिनको पहिलो पुस्तक चाहिँ तपाईँको 2017 छापियो त्यसको च्याप्टर्सहरूलाई हेर्दाखेरि के देख्छौ भने यो लिबरलिजम सस्टेन गर्नै सक्दैन पहिलो आर्गुमेन्ट छ उदारवादले आफूलाई धान्नै सक्दैन किनभने यसले सामाजिक क्याटेगोरीहरू सोसल सामाजिक पहिचानहरूलाई यति फ्रेगमेन्ट गर्दै लिएर जान्छ होइन जस्तो किताबमा हामीले सुन्यो भने एलजीबीटी क्यू आई प्लस भन्दै जान्छ कति क्याटेगोरीसम्म जाने होइन अब अमेरिका पहिलेदेखि नै अघिल्लो पोडकास्टमा पनि भनेको छु, रङ्गको निम्ति रङ्गभेद एउटा फल्ट लाइन अथवा विभाजन रेखा थियो भने त्योभित्र कति फल्ट लाइन हुने हो। आर्थिक व्यवस्थाका कारण चाहिँ मान्छे सीमान्तकृत, अति सीमान्तकृत, सीमान्तकृत भन्दा पनि, किनभने यसले सामाजिक क्याटेगोरीहरू, सोसल सामाजिक पहिचानहरूलाई यति फ्रेगमेन्ट गर्दै लिएर जान्छ होइन। जस्तो किताबमा हामीले सुन्यौँ भने एलजीबीटी

र लिबरलिजमले जुन किसिमको चाहिँ तपाईँको सोसल क्याटेगोरिजहरू क्रिएट गरेको छ, त्यसले गर्दाखेरि चाहिँ बडा इन्ट्रेस्टिङ च्यालेन्जहरू आइराखेको छ भन्छ। अर्को चाहिँ उनको त्यो चाहिँ वाइ लिबरलिजम फिल्डमा उनले यो एकाडेमिक इन्स्टिट्युसन्सहरूलाई पनि चुनौती दिन्छन् कि जुन किसिमको वोक कल्चर भनियो पछि आएर, कि आधुनिकताले एउटा समानताको प्रिन्सिपल सिद्धान्त लिएर आयो, तर आधुनिकता पछि जुन उत्तर आधुनिकताको कुरा भयो, पोस्ट मोडर्निजमको कुरा भयो, फेरि क्याटेगोरिजको कुरा आयो, होइन, कसरी हामीले हेर्ने त लिबरल आर्ट्स एजुकेसनमा जुन किसिमको चाहिँ प्रिभिलेज क्लास बढ्यो, जस्तो त्यसलाई त लिबर्टेरियन्सहरू लिबरलिजमभन्दा अलिक पर इकोनोमिक इक्वालिटीको पक्षमा लिबर्टीलाई प्रयोग गर्नेलाई लिबर्टेरियन भन्छ। माइकल स्यान्डलको एउटा किताबै आयो मेरिटोक्रेसी भन्ने, जस्तो हार्वर्डमा एलमा एजुकेसन इन्स्टिट्युसन्सहरूमा पढ्नलाई यदि तपाईँको परिवारमा पहिला कसैले पढेको थियो भने लिगेसी क्यान्डिडेटको रूपमा पाउने, होइन, जो मान्छे पढ्यो त्यो ठाउँहरूबाट, त्यो ठाउँबाट निस्केपछि बजारमा त्यही किसिमको मान्छे स्थापित हुने र एउटा विशेष सर्कल जस्तो, जो सम्भ्रान्त थियो अथवा एजुकेसनल एलिट थियो, त्यो एजुकेसनल एलिटले आफूलाई रिइन्भेन्ट गर्दै गयो, त्यो लिबरल एलिटको रूपमा ट्रान्जिट भयो, सबै साधन स्रोतहरूमा उसको वर्चस्व पाउँदै गयो, सामान्य मानिसहरू चाहिँ किन बिस्तारै पखालिँदै गए, पाखा लाग्दै गए भन्ने कुरा चाहिँ एजुकेसन सिस्टम, अमेरिकन एजुकेसन सिस्टमको क्रिटिक पनि छ। हामीले सुन्ने बढे बढे युनिभर्सिटिजहरू एल, हार्वर्ड, जर्जटाउन, यो युनिभर्सिटी कोलम्बिया, यो युनिभर्सिटिजहरूबाट उत्पादन हुने जुन लिबरल उदार ट्रेनिङ भएका मानिसहरू अथवा विचारधारामा विश्वास गर्ने मानिसहरूले कसरी त्यसले चाहिँ त्यो एउटा इन्डिभिजुअलिजम व्यक्तिगत महत्वाकांक्षा, तर व्यक्तिगत महत्वाकांक्षा हुँदाहुँदै पनि उनीहरूले आफ्नो नयाँ एलिट क्रिएट गरे यो 100 वर्षमा र त्यसले गर्दाखेरि नयाँ एरिस्टोक्रेसी जन्मियो भनेर भन्छ। त्यसको प्रतिरोधको रूपमा आउटसाइडरको रूपमा ट्रम्पको उदय भएको हामी देख्छौँ। उसले ऊ आफै पनि एलिट हो, ऊ पनि आफू पनि पेन्सिल्भेनिया के अरे युनिभर्सिटी अफ पेन्सिल्भेनियाको वार्टन स्कुलमा पढेको भनेर भन्छ। ऊ त्यो प्रसिद्ध तपाईँको म्यानेजमेन्ट स्कुल हो, तर के भयो भने अमेरिकन सोसाइटीमा जुन किसिमको व्हाइट त्यसमाथि एजुकेटेड क्लास जो चाहिँ इकोनोमिक एलिट होइन तर तपाईँको बिस्तारै कल्चरल एलिट हो र कल्चरल एलिटबाट त्यो कल्चरल डोमिनेन्सबाट चाहिँ उसले आफ्नो वर्चस्व कायम गर्यो। फर इक्जाम्पल हलिउडको एक्टर एक्ट्रेसहरूलाई उनीहरूले एक किसिमको फ्रेमवर्क क्रिएट गरे, त्यो क्रिएटको आधारमा डेमोक्रेटिक पार्टीमा सबभन्दा बढी कन्ट्रिब्युसन उनीहरूले गरे, किनभने कला संस्कृतिमा जुन किसिमको विविधता बहुलताको चर्चा उनीहरूले गरे एकदम राम्रो थियो कुनै समयमा, तर यो क्रिटिकले के भन्छ भने त्यो आफैमा एक किसिमको क्लिक बन्यो, आफैमा एक किसिमको साँगुरो घेरा बन्यो जसले बहुसंख्यक अमेरिकनहरूलाई पर राख्यो। अनि यो लिबरलिजमको फेल हुनेमा चाहिँ किन फेल भयो भन्नेमा चाहिँ प्याट्रिक डेनिनले चाहिँ के भन्छन् भने यो सजिलै हामीले पनि सुनिरहेकै डिबेट हो। जब फ्रान्सिस फुकियामाहरूले चाहिँ एन्ड अफ हिस्ट्रीको कुरा गर्दाखेरि अब लिबरलिजम ट्रायम्फ गर्यो, डेमोक्रेसी ट्रायम्फ गर्यो, मार्केट ओपननेस सुरु भयो भन्ने बित्तिकै जब ग्लोबलाइजेसन पनि त्यो सँगसँगै आयो, अमेरिकाको जबहरू, नोकरीहरू, कामहरू, बेसिकली जब कामहरू, इन्डस्ट्रियल प्रडक्सन्सहरू सबै बाहिर चाइनातिर जान थाल्यो। त्यसले गर्दा अमेरिका हो, अमेरिकाले अर्कै किसिमको टेक्नोलोजीको विस्तार गर्यो, डिजिटल टेक्नोलोजीको विस्तार गर्यो, अहिले एआईमा सबैभन्दा अगाडि देखिन्छ, सारा कुरा हुँदाहुँदै पनि अधिकांश मान्छेहरू चाहिँ त्यो कामको घेराबाट बाहिर गए र उनीहरूले के देखे भने हाम्रो काम बाहिर हर्यो, होइन, र कन्जर्भेटिभ ओभर गभर्मेन्ट भयो भन्ने भयो, हरेक कुरामा रेगुलेसन्सहरू डिआई भनेर, डाइभर्सिटी इन्क्लुजन भनेर ओभर रेगुलेट, मिनिमम गभर्मेन्ट भनेर आएको चाहिँ तपाईँको लिबरल्सहरू पनि मिनिममै हो, तर त्योभन्दा मिनिमम त कन्जर्भेटिभ्सहरू हो, तर अमेरिकन सोसाइटीमा एलिटको वर्चस्व यस्तो बढ्दै गयो कि लिबरलिजमको नाउँमा कि सानो वर्ग र समुदायले त्यसलाई क्लिक गर्न थाल्यो। र यो कुराहरू चाहिँ यो चाहिँ वाइ लिबरलिजम फेल्डमा चाहिँ डेनिनले 2017 विभिन्न कारणहरू दर्शाउँछन्। तर जब उनले अहिले 2023 छापिएको किताब हो यो रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल

0: फ्युचर. अब लिबरलिजम त क्राइसिसमा गइसक्यो अमेरिकामा. ट्रम्पको पनि एक प्रकारले ट्रम्पको पोलिटिक्ससँग जोडिँदैन तर उदयसँग जोडिन्छ कि अब पोस्ट लिबरल वर्ल्ड चाहिँ कस्तो हुन्छ, उत्तर चाहिँ उदारवादी व्यवस्था कस्तो हुन्छ, कस्तो किसिमको चुनौती लिबरलिजमले अब भोग्नुपर्छ र त्यसलाई अब यो पोस्ट लिबरल वर्ल्डमा चाहिँ कन्जर्भेटिभ्सहरूले जसले चाहिँ रिपब्लिकन कन्जर्भेटिभ्सहरूले कसरी आफूलाई कन्सोलिडेट गर्न सक्छन् भन्ने किसिमको चाहिँ एउटा ब्लू प्रिन्टको रूपमा रिजिम चेन्ज भन्यो. अब यहाँ प्रश्न टाइटल पनि बडा प्रोभोकेटिभ छ होइन. अब यो किताब चाहिँ प्याट्रिक डिनियनको चाहिँ रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचर. यो किताबले चाहिँ के गर्छ भन्दाखेरि कि अब लिबरलिजम त क्राइसिसमा छ, त्यही अमेरिकन सोसाइटीमा एक किसिमको अपर्च्युनिटी दिएको छ जसले चाहिँ कन्जर्भेटिभ्सहरूलाई चाहिँ अगाडि आउने मौका दिन्छ. त्यो कसरी दिन्छ त, के कारणमा हामीले हेर्नुपर्छ, के एरियामा हामीले हेर्नुपर्छ भन्ने किसिमको ब्लू प्रिन्ट लिएर आउँछन्. बडा सार्प छ र कति कन्ट्रोभर्सियल्स पनि छ. जस्तो फर इक्जाम्पल उसले के भन्छ भने कमन सोसल गुड क्रिएट गर्नुपर्छ भन्छ, सामूहिक सामाजिक मूल्य मान्यता विकसित हुनुपर्छ. त्यसको निम्ति के छ भने एजुकेसन सिस्टम चाहिँ स्टेटको कन्ट्रोलमा हुनु हुँदैन. त्यही भएर ट्रम्पको जुन एजुकेसनलाई रिलिज गर्ने छ यो कम्युनिटीको ठाउँमा जानुपर्छ. र उसले के भन्छ भने लिबरलिजमको कारणले जुन किसिमको फ्यामिली एज अ इन्स्टिट्युसन थियो, अब एपिल गर्यो फ्यामिलीलाई कि फ्यामिली एउटा इन्स्टिट्युसन थियो, त्योभित्र पनि छोराले के अरे बाबाआमाले छोराछोरीलाई त के गर्दैछस् भनेर सोध्न नपाउने होइन, उसको सेक्सुअल ओरिएन्टेसनलाई लिएर प्रश्न गर्न नपाउने होइन, एउटा डिसिप्लिन मेन्टेन नगर्ने हुनाले उसले के भन्छ भने अमेरिकामा फ्यामिलीजहरू डिसइन्टिग्रेट भयो. त्यस कारण फ्यामिलीमा स्टेटको हस्तक्षेप हुनु हुँदैन भन्यो, त्यहाँ सुरु गर्यो होइन. जस्तो स्कूलमा जस्तो केटाकेटीलाई अलिकता पुरानो चलनमा चाहिँ हालाकि त्यो एक्सेप्टेड छैन कि अलिकता हप्काउने दप्काउने होइन यो नगर भन्ने होइन, स्वतन्त्र मान्छे स्वतन्त्र छ भने त्यसलाई सुरुबाटै स्वतन्त्र दिनु हुनुपर्छ भन्ने लिबरलहरूको भयो होइन. र उसले के भन्छ भने फ्यामिलीजहरू यसरी विक भएर गयो र टेक्नोलोजीको प्रयोग गरेर तपाईँको चाहिँ सेक्सुअल डिटर्मिनेसनका कुराहरूदेखि लिएर सबभन्दा ठूलो चाहिँ फ्यामिली र फ्यामिलीलाई कन्ट्रोल गर्ने जुन सेक्सुअल क्याटेगोरिजहरू छ, यौनिक परिभाषाहरू छ, त्यो परिभाषाहरूलाई जसरी लिबरल सिस्टमले चाहिँ परिमार्जन गर्दै लिएर गयो त्यसले गर्दा के गर्यो भने अमेरिकन सोसाइटीको फन्डामेन्टल युनिट भ्यालु जहाँ चाहिँ मूल्य मान्यता सिर्जना हुन्छ त्यो चाहिँ फ्यामिली हो. फ्यामिली डिसइन्टिग्रेटेड भयो, इकोनोमीका कारणले डिसइन्टिग्रेटेड भयो, सोसाइटीमा उसको कुनै पनि भूमिका भएन भन्छ. अब यहाँनिर चाहिँ राज्य र समाजको चरित्रको बारेमा जहिले पनि रिपब्लिकन्सहरू अथवा कन्जर्भेटिभ्सहरू फ्यामिली सोसाइटीमा कम्युनिटीमा बढी महत्व दिने हो होइन. अब स्टेटले एजुकेसन आफ्नो ठाउँमा लिएर गयो, सेक्सुअल क्याटेगोरिजको रुल्स एण्ड रेगुलेसन उसको अधिकारका बारेमा कुरा गर्यो, अधिकारको मार्फत कानूनका मार्फत परिवारमा चाहिँ राज्य पस्यो. यस कारण चाहिँ उदार राज्य भनेको अल्पसंख्यकलाई हेर्ने अल्टरनेटिभ विचारलाई हेर्ने भन्दा भन्दै अब के गर्यो भने के गर्न हुन्छ के गर्न हुँदैन भन्ने जुन प्रिन्सिपलको आधारमा लिबरल स्टेट चाहिँ अमेरिकन स्टेट चाहिँ फ्यामिलीमा पस्यो, चर्चमा पस्यो, धर्ममा पस्यो. धर्म पनि धर्मनिरपेक्षताको नाउँमा कन्स्टिट्युसनको आधार भनेको जस्टिस हो भन्ने नाउँमा चाहिँ तपाईँको एउटा समाजलाई बाँध्ने पुरानो परम्परालाई बाँध्ने निरन्तरता दिने जुन आधार हो धर्मको जुन किसिमको परिभाषा छ, धर्ममा राज्यको भूमिका कति हुने भन्ने विषयलाई पनि यो बिस्तारै चेन्ज हुँदै लिएर आयो. त्यही भएर अहिले हामीले के देख्छौँ भने दुईटा कुराबाट चाहिँ अहिलेको चाहिँ पोस्ट लिबरल फ्युचर अमेरिकाको चाहिँ सेप अप गर्नुपर्छ. एउटा चाहिँ फ्यामिलीमा स्टेट इन्टरभेन्सन गर्न पाउँदैन, छोराछोरीको अधिकारको सन्दर्भमा उसको सेक्सुअलिटी ओरिएन्टेसनमा जसरी अमेरिकन सिस्टमहरूमा कुरा भएको देख्छौँ त्यो गर्न पाउँदैन. अर्को चाहिँ रिलिजनको रोल चाहिँ सोसाइटीमा एकदम महत्वपूर्ण हुन्छ. त्यही भएर कता कता विश्वव्यापी रूपमा धर्मलाई लिएर सेक्सुअल ओरिएन्टेसनलाई लिएर इन्डिभिजुअलको अधिकारलाई लिएर जुन कन्टेस्टेसन बढेको छ त्यसले चाहिँ के छ भने यो पोस्ट लिबरल वर्ल्ड चाहिँ लिबरलिजम पछिको वर्ल्ड चाहिँ बन्दैछ र त्यसको संघ घोष चाहिँ अमेरिकाबाट सुरु भएको छ. हालाकि युरोपबाट सुरु भएकै हो, सेकेन्ड वर्ल्ड वार पछिको पुनर्निर्माणका सन्दर्भमा लाखौं टर्किसहरू गेस्ट वर्करको रूपमा जर्मनी आए र अहिलेको जर्मनी हामी देखिरहेछौं त्यो बनिरहेको। त्यसै गरेर अमेरिकामा पनि तपाईँको ब्ल्याक्सहरू हिस्पेनिक्सहरू दक्षिण अमेरिकाबाट जाने मानिसहरू होइन र इभन त्यो मानेमा भने क्रिस्टियानिटीको डिनोमिनेसनभित्र पनि माइनोरिटी जुन क्याथलिकहरू छन् तिनीहरूको भूमिका पनि हामी देख्न सक्छौँ। अहिलेको जुन किसिमको व्हाइट नेसनलिस्ट कन्जर्भेटिभ इलिमेन्टको जुन एङ्जाइटी थियो के हो भने यो बाहिरबाट आएको विचार जसले क्रिस्टियानिटी र स्टेटको जुन आधार हो धरोहर जुन थियो परिवार र समाजलाई खलबलाएको छ। त्यही भएर के देख्यौँ भने कि माइनोरिटीको कुरा गरिरहेको मान्छेले माइनोरिटीकै भोट पाइरहेको छैन, अल्पसंख्यकको कुरा गरिरहेको मान्छेले जस्तो अमेरिकामा झट्ट हेर्दा त लिबरलहरूले ब्ल्याकको एडभोकेसी गरेका हुन् तर के हो भने र हिस्टोरिकली अब्राहम लिंकन नर्थबाट भएर जुन ब्ल्याक इमान्सिपेसनमा काम गरे तर ब्ल्याकको भोट ट्रम्पले किन पाउँछन् भन्दाखेरि त्यो सोसाइटल भ्यालुजहरू जुन छ त्यसमा क्रिस्टियानिटीको ठूलो भूमिका छ कि ब्ल्याकहरूलाई ब्ल्याक कन्सियसनेस बनाउनुमा होइन त्यो त नयाँ किसिमबाट इन्डक्ट्रिनेट भएको हो नि त। त्यसले गर्दा ब्ल्याकहरूको फ्यामिली पनि ड्रग्सबाट सेक्सुअलिटीको ओरिएन्टेसन्सहरूबाट फ्रेगमेन्ट भएपछि हाम्रो समाज नै नरहने हो भने कतै कन्जर्भेटिभ सोसल कमन गुड्सका कारणबाट हाम्रो सोसाइ हाम्रो समाज चाहिँ इन्ट्याक्ट हुन्छ कि भन्ने अर्कै खालको प्रिमिसिसबाट वेबबाट चाहिँ तपाईँको सोसाइटी ग्याल बनाइन्छ। त्यही भएर हामी देख्छौँ अबले एड्रेस गर्यो कि लाखौं मान्छे अब बडा अनौठो परिस्थितिमा हामी छौँ र यो प्याट्रिक डेनिनले त्यो कुराहरूलाई बडा इन्ट्रेस्टिङले बडा नडराइकन बडो कन्ट्रोभर्सियल किताब छ सुन्दाखेरि यो त ठिक छैन जस्तो लाग्छ तर के छ भने यो मैले पढ्दा के देखेँ भने ए डज मेक सेन्स किनभने हरेक एक्सनको त काउन्टर एक्सन हुन्छ नि त होइन अथवा तपाईँ हामी पढा लेखाको मान्छेले यो पढ्दाखेरि एक थरी बुझ्यौ भने जो समुदाय त्यसबाट गुज्रिरहेको छ त्यसले अर्कै किसिमबाट बुझेको हुन सक्नेछ। मान्छेले हरेक अनुभवलाई हरेक क्रिया प्रतिक्रियालाई कसरी लिन्छ भन्ने कुरा बुझ्न चाहिँ यत्रो साइन्स एन्ड टेक्नोलोजीको जमानामा पनि र अर्को कुरा के छ भने कि हिजो टेक्नोलोजी सानो वर्गले प्रयोग गर्थ्यो भने यो पनि पोस्ट लिबरल वर्ल्ड हो यो पनि प्याट्रिक डेनिनले रिजिम चेन्जको सन्दर्भमा कुरा गर्छन् कि अमेरिकामा जे भइरहेको छ अहिले सत्ता मात्रै परिवर्तन भएको छैन व्यवस्थै परिवर्तन हुने सङ्घारमा छ र त्यो जरुरी छ भन्छ। त्यही भएर टाइटल रिजिम चेन्ज छ सिस्टम चेन्ज छैन रिजिममै चेन्ज छ कि त्यो परिवेश नै अर्को बनाउनुपर्छ भन्छ। त्यही भएर प्रोभोकेटिभ किताब छ र अहिले अमेरिकामा जे भइरहेको छ यो पेङ्गुनले पनि छापेको छ इन्डियाबाट पनि प्रिन्ट भएको छ र मानिसहरूले पढ्न सक्नुहुन्छ। अर्को महत्वपूर्ण यसले टेक्नो अटोक्राट्सहरूको कुरा पनि गर्छ। हिजो टेक्नोलोजीले इगालिटेरियन समानताको समाज लिएर आयो भने अहिले टेक्नोलोजी जसले कन्ट्रोल गर्छ त्यसले सारा कुरा कन्ट्रोल गर्छ भन्ने देखियो। अहिले एलन मस्कको जुन उदय भएको छ फन्डको सन्दर्भमा रिसोर्सेसको सन्दर्भमा र यो टेक्नो पपुलिस्टको कुरा पनि यो किताबले गर्छ टेक्नोलोजीलाई युज गरेर पपुलिस्टहरूको मेसेजिङ कसरी डाइरेक्ट हुन्छ। अब यहाँ हेर्न के छ भने यो किताबले फ्यामिली भ्यालुज सोसल भ्यालुजहरूको बारेमा कन्जर्भेटिभ भ्यालुजहरूको बारेमा कुरा गर्दा गर्दै पनि जुन किसिमले टेक्नोलोजीको प्रयोगले एउटा मान्छेको निरन्तरताको उदयको सम्भावनालाई सामाजिक नियन्त्रण कसरी हुन्छ भन्ने चाहिँ यो किताबले कुरा गर्दैन किनभने अल्टिमेटली अथोरिटीलाई सामाजिक नियन्त्रण नभइकन अथवा सामूहिक नियन्त्रण नभइकन एउटा व्यक्ति र एउटा जसले साधन स्रोत एकाधिकार भयो भने फेरि त्यो हिजोको लिबरलिजमको कन्ट्रडिक्सन भन्ने जुन किताबमा उनीहरूले प्रयोग गरे त्यो कसरी आउँछ त भन्ने कुरा चाहिँ छैन। तर के छ भने एउटा आग्रह यो किताबमा के छ भने धर्मको आधारमा धर्म भनेको क्रिस्टियानिटी यो किताबको सन्दर्भमा वेस्टको सन्दर्भमा क्रिस्चियन भ्यालुजहरू फ्यामिली भ्यालुजहरू र त्यसले निर्दिष्ट गरेको मानिसको चाहिँ मोरल कम्पास नैतिक परम्परा र धरोहरलाई कसरी बोक्न सकिन्छ भनेर भन्छ। र अर्को यो किताबले चाहिँ रिजिम चेन्जले चाहिँ पोस्ट लिबरल वर्ल्डमा यो जसरी इकोनोमी इन्टिग्रेट भइसकेको छ विश्वव्यापी रूपमा इकोनोमीको तन्तु एउटा ठाउँमा तान्यो भने अर्को ठाउँमा जोडिने जुन किसिमको छ टेक्नोलोजीको कारणले प्रोडक्सनको साइटहरू प्रोडक्सनको ठाउँहरू उत्पादनका क्षेत्रहरू जसरी विवाद चाहिँ संसारव्यापी विभाजन भएको छ जस्तो फर इक्जाम्पल नाइकीको सोल एउटा ठाउँमा मात्रै बन्दैन लेस कहीँ बन्छ, सोल कहीँ बन्छ, एसेम्बल कुनै ठाउँमा हुन्छ भन्दाखेरि जुन किसिमको त्यही किसिमको चाहिँ जुन इकोनोमिक डिसेन्ट्रलाइजेसन, हालाकि त्यसको कन्ट्रोल सेन्ट्रलाइज छ क्यापिटलिस्ट कन्ट्रिजहरूमा कर्पोरेसन्सहरूको छ, तर त्यो जुन किसिमले डिसेन्ट्रलाइज भएको चाहिँ मोड प्रडक्सन छ त्योलाई फेरि फर्काएर चाहिँ हाम्रै ठाउँमा ल्याउनुपर्छ भन्ने किसिमको चिन्तन। त्यही भएर अस्ति भर्खरै न्युयोर्क टाइम्समा म पढ्दै थिएँ यो अमेरिकन अहिलेको परिवर्तनको जुन चिन्ता लिडरसिपको बेसिकली रिपब्लिकन र ट्रम्पहरूको चिन्ता चाहिँ कमिज बनाउने अथवा सर्ट बनाउने जुत्ता बनाउनेमा छ कि ठूलो ठूलो टेक्नोलोजीमा छ। अमेरिकामा त ठूलो टेक्नोलोजी तयार हुन थालेको थियो जसले विश्वलाई नै एक किसिमले निर्दिष्ट गर्थ्यो भन्दाखेरि कता कता जुन मानिसहरू चाहिँ यो लिबरलिजमको कारणबाट विस्थापन भए सांस्कृतिक रूपमा असन्तुष्टहरू छन् विभिन्न कारणले, ती मानिसहरूलाई एक ठाउँ नल्याउनु भनेको पुरानो मूल्य मान्यता हो, सोसो कमन गुड हो, सामाजिक सामूहिक जुन चाहिँ महत्व छ त्यसमा जोड दिनुपर्छ भन्छ। त्यही भएर एजुकेसन कम्युनिटीलाई देऊ, तिमी नचलाऊ, स्टेटमा के पढाउने के नपढाउने तिमीले भन्न पाउँदैन, एजुकेसन डिपार्टमेन्ट उसले गर्न थाल्यो। मेडिकल उसमा चाहिँ एफडिएलाई जुन फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले जुन प्लुरल डाइभर्स फूड कल्चर थियो होइन, सुन्दाखेरि त अब कता कता त्यो अहिले जुन केनेडी आएका छन् एफडिएको के अरे हेल्थ सेक्रेटरी भएर, उनले के भन्छ भने विषाक्त भरियो के भरियो सारा कुराहरू भनिरहेछ, कमन सेन्सलाई अपिल गर्ने किसिमको कुराहरू चाहिँ यिनीहरूले गरिरहेछ। मलाई लाग्छ अब आउने दिन भनेको अमेरिकामा एक्सपर्ट नलेज भर्सेस कमन नलेज, तर त्यो कतिको टलरेन्ट हुन्छ कतिको चाहिँ सहिष्णु हुन्छ त्यो हेर्न बाँकी छ। सुरुका दिनहरूले अमेरिकामा जुन लिबरलिजमको उदार जो सहिष्णु व्यवस्था भन्ने लागिरहेको थियो त्यसलाई चुनौती दिइरहेको छ। तपाईँ हालाकि सबै कुरा एग्री गर्न सक्दैन, मलाई पनि यो रिजिम चेन्ज पढ्दाखेरि त्यसको कभर पिक्चरदेखि लिएर हरेक कुराले चाहिँ प्रोभोकेसन गरेको छ र यो पोडकास्टमा मैले यसमा असन्तुष्ट भएका कुराहरू भन्दा पनि यसले के भन्न खोजेको छ भन्ने कुराहरू यहाँसम्म राखेँ। आशा छ तपाईँहरूले खोजेर अथवा उपलब्ध भएर यो किताब पढ्नुभयो भने अहिलेको परिस्थिति बुझ्नलाई सजिलो हुन्छ। धन्यवाद।
1: भर्खर तपाईँले रेजिम चेन्ज र वाइल्ड लिबरलिजम फिल्ड पुस्तकहरूका बारेमा हरि शर्माबाट चर्चा सुन्नुभयो। यी कृतिहरूले लोकतन्त्रभित्रै देखा परेका संकटहरूलाई उजागर गर्दै सैद्धान्तिक र व्यावहारिक चेतावनी दिएका छन्। यससँगै किताब चर्चाको अमेरिकी लोकतन्त्रमाथिको विशेष तीन भागे श्रृंखला समाप्त भएको छ। हामीले अलेक्सिस डी टोकोभिलको डेमोक्रेसी इन अमेरिका, द फेडरलिस्ट पेपर्स र आजको संकटसँग सम्बन्धित यी पुस्तकहरू मार्फत विगत र वर्तमानलाई जोड्ने प्रयास गरेका छौं। आगामी अंकमा हामी नयाँ किताबको चर्चा लिएर आउने नै छौं। सुनेर लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद टाकुरियाल, मनिष पौड्याल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा वीरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने, कर्णालीमा खाद्य गुणस्तरीयतामा जोड़, एक वर्षमा करिब 8 लाख रकमको अखाद्य वस्तु नष्ट र विश्वकप लीग 2 नेपाल नामिबियासँग 3 रनले पराजित। वीरेन्द्रनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ। नगरपालिकाले एक कार्यक्रमका आयोजना गरेर इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टमको औपचारिक शुभारम्भ गरेको हो। नगर प्रमुख मोहनमाया ढकालले प्रणालीको उद्घाटन गर्दै सेवापूर्ण रूपमा कार्यान्वयनमा आएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रवाहलाई छरितो, सहज र पारदर्शी बनाउन अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णत डिजिटल प्रणालीमा रूपान्तरण गरेको हो। कर्णाली प्रदेशमै पहिलो पटक संचालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिका मध्ये वीरेन्द्रनगरलाई डिजिटल सेवा प्रवाहमा अग्रणी नगरपालिकाको रूपमा स्थापित गर्ने विश्वासले नगरपालिकाले लिएको छ। ईबीपीएस मार्फत सेवाग्राहीले भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, राजस्व तथा सेवा शुल्क तिर्ने, निवेदनको अवस्थाबारे अनलाइन मार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सबै प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट गर्न सक्नेछन्। व्यवस्थित वितरण र प्रभावकारी अनुगमन हुन नसक्दा प्रणालीको केन्द्र समेत रहेको सुर्खेतको वीरेन्द्रनगरका उपभोक्ता खाना पकाउने एलपी ग्यास सिलिण्डर पाउन सकिरहेका छैनन्। 2-3 दिन कुर्दा पनि लाइन कुर्दा पनि ग्यास पाउन नसकेको उपभोक्ताले गुनासो गरेका छन्। वीरेन्द्रनगर 12 औद्योगिक क्षेत्र अगाडि नेपाल ग्यास लिन पुगेका उपभोक्ताले बिहान 5 बजेदेखि लाइन बस्दा पनि ग्यास नपाएर खाली सिलिण्डर फर्कनु परेको बताएका छन्। उनले नपाएकाहरूको रोलक्रम अनुसार नाम लेख्न आग्रह गर्दा पनि वितरक र त्यही रहेका नेपाल आय निगमका कर्मचारीले पनि व्यवस्था गरेको गुनासो गरेका छन्। बिहान 199 सिलिण्डर बिक्री गरिएको र त्योभन्दा पछि काले नपाएको पनि नगर उहाँको भनाइरहेको छ। वीरेन्द्रनगरका उपभोक्ताहरू राति 2-3 बजेदेखि नै खाली सिलिण्डर बोकेर ग्यास डिलरमा पुग्दा पनि कतिपय अवस्थामा रित्तै फर्कन बाध्य भएका छन्। यता नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले सकेसम्म वितरणलाई व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै यसको सुधार भइरहेको पनि दावी गर्नुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष 82-83 कर्णाली प्रदेशका 7 जिल्लामा गरेको बजार अनुगमनका क्रममा 7,88,048 रूपियाँ बराबरका अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गरेको छ। प्रयोगशालामा परीक्षण गरेका 928 खाद्य तथा दाना नमूना मध्ये 37 गुणस्तरहीन भेटिएका थिए। कार्यालयले सार्वजनिक गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण अनुसार प्रतिकूल देखिएका नमूनामा दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, चिया, कफी, खाद्यान्न, प्रशोधित पिउने पानी लगायतका खाद्य सामग्री रहेको खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले बताउनुभयो। उहाँले ती नमूनामा न्यून गुणस्तर, दूषित अवस्था, लेबल सम्बन्धी त्रुटि र बाह्य पदार्थ मिसिएको जस्ता समस्या फेला परेको बताउनु भएको छ। र आइसिसी विश्वकप क्रिकेट लीग 2 नेपालले लगातार तेस्रो खेलमा पनि हार बेहोरेको छ। नेदरल्याण्डमा चलिरहेको श्रृंखला अन्तर्गत सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेले 34 तथा गुलशन झाले अभिजित 19 रन जोड्नुभयो। त्यसअघि नै टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। लगातार तेस्रो हारसँग नेपालका लागि लीग 2 शीर्ष 4 रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: अब सुन्नुहोस्। श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सब लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैको मान सुने
3: रेडियो भेरी FM।
4: अब राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि,
5: अब गर्छ कि भन्ने खालको
4: गर्छ कि भन्ने चासो छ हामीलाई। हजुर,
5: अब रोजगारीकै कुरा गर्दाखेरि अब अनौपचारिक क्षेत्रमा तपाईँले रोजगारी गरिरहनु भएको छ होइन, अफिसतिर भएन अब जे पाइन्छ त्यही गरिरहनु भएको छ, यसलाई पनि सरकारले व्यवस्थित गर्ने भनेको थियो नि, त्यो कुराहरू तपाईँलाई कतिको थाहा छ
4: यसको विषयमा? यसमा
5: अनौपचारिक जस्तै अफिस बाहेकका अरू क्षेत्रहरूमा भनौँ न, जालादारी गर्ने अनि गाडी साडी चलाउने जो चाहिँ अफिस बाहेक अरू क्षेत्रमा काम गर्छन् सबैलाई व्यवस्थित गर्ने भनेको थियो, पारिश्रमिक बढाउने भनेको थियो होइन, त्यो कुराहरू चाहिँ कतिको थाहा छ तपाईँलाई?
4: मलाई चाहिँ यो विषयमा थाहा भएन सर। अब अलि हामी अलि राजनीति गरेर हिँड्ने मान्छे पनि पढेन, त्यही भएर चाहिँ अलिक थाहा भएन मलाई।
5: जस्तो बेसिक स्यालेरी जति चाहिँ मासिक रूपमा उपलब्ध गराउनुपर्छ श्रमिकहरूलाई, अनि दिनगन्तीमा पनि जसरी काम जतिजनाले काम गर्नुहुन्छ उहाँलाई पनि अलिकति हेरिदिनुपर्छ भन्ने चाहिँ भनेको थियो पहिला चुनाव जित्नु अगाडि। अहिले सरकार गठन भइसकेर पनि झन्डै झन्डै अब 4 महिना पुग्न लागेको छ, अनि 4 महिनामा चाहिँ तपाईँले यसो महसुस गर्दाखेरि आफूले काम गरिरहँदाखेरि आफूले काम गर्नुभन्दा पहिला र अहिले चाहिँ के फरक पाउनु भएको छ कि छैन?
4: पहिलाको र अहिलेकोमा धेरै फरक छ नि। अब पहिला अलि सहज थियो भने अहिले फेरि यो बालेन सरकार आएर चाहिँ अलिक फेरि हामीले चाहिँ अलिक टाइट पारे जस्तो छ काम गर्नलाई होइन। अब पहिला चाहिँ अलिक सजिलो थियो, फेरि अहिले चाहिँ आएर अलि हामी कहीँ हिँड्दाखेरि अब समात्ने ट्राफिकहरूले समात्ने गर्ने गरिरहेको छ।
5: भनेपछि पहिला अलिकति सजिलो?
4: हजुर, अलिक सजिलो थियो अलि, अहिले त गाह्रो छ। हामी अब अफिस टाइममा यताउता हिँड्नै दिँदैन, अलिक गाह्रो छ अहिले।
5: भनेपछि ठ्याक्कै जति बेला काम गर्ने समय
4: हजुर
5: समय
4: टिप आएको बेलामा चाहिँ अब हामी त्यो ठाउँमा चाहिँ अब टिप आएको बेलामा अब जानु सकिँदैन, अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैन भनिदिन्छु कि अब ग्राहकहरूलाई पनि त्यही भनिदिन्छु।
5: भनेपछि खासै परिवर्तन छैन, अलिकति अप्ठ्यारो बनाएको छ।
4: अप्ठ्यारै छ सर।
5: यो सुरक्षाको कुराहरू गर्दाखेरि होइन, सामाजिक सुरक्षामा जोडिनुपर्छ भन्ने कुरा पनि सरकारले गरिरहेको छ, त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ?
4: आबद्ध त अब हुनुपर्छ भन्ने छ, अब साथीभाइहरू भयो भने हामी पनि हुन्छु,
5: भइया
4: छैन अब हुन्छु भन्ने चाहिँ आशा छ।
5: पछिका दिनहरूमा अब हुन सकिन्छ।
4: हजुर,
5: कतिको जोखिम छ अनि यस्तो?
4: जोखिम त अब जोखिमै छ नि, अब लामो चिजहरू लिएर जाँदाखेरि हामीलाई अब कहीँ ठोकिने हो कि कहीँ के हुने हो कि भन्ने त गाह्रै छ नि। त्यही पनि अब जोखिम भएर पनि अब बाध्यताले नै गर्नु परेको छ, बाध्यताले हिँड्नु परेको छ, के भन्दा अरू काम लेखाइ परेको छैन, अब जागिर खानु सकेन, अरू के गर्नु त यही जाने, यही अब त्यस्तै गरेर हिँड्नु परेको छ सर। अब के
5: अब यसमै पनि अब हामी जस्तैलाई भनौँ, सरकारले चाहिँ के गरिदिनुपर्छ, के व्यवस्था गरिदिए अलि सजिलो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई?
4: सरकारले त अब यसलाई व्यवस्था गरिदिए त त्यही त हो नि, अब बिल बुक अब लाइसेन्स के छ यसको, अब व्यवस्था गरिदिए हुन्थ्यो, हामीले पनि अब भएर हिँड्नु पाए हुन्थ्यो, कहीँ जानु सुरक्षित भएर हिँड्नु पाए राम्रो हुन्थ्यो भन्ने छ, अब गर्दै हुन्थ्यो। अब यो बाले सरकार आएर पनि हामीले त्यति गर्दै त हामी पनि ढुक्क हुन्थ्यो भन्ने, जान परिवार पाल्नलाई पनि अलिकति कमाएर पनि अब एक छाक टार्नलाई पनि सजिलो भइदियो हुन्थ्यो भन्ने चासो छ। देखेन हजुर, खै झन् अलिक गाह्रो जस्तो पाऱ्यो क्या हामीलाई, अब के गर्ने, अब अलिक सरकारले अलिक राम्रो गरिदियो हुन्थ्यो भन्ने चासो।
5: महँगी बढाएको छ अहिले जुन होइन,
4: महँगी त बढाएको छ नि सर। अब हेर्नु नि, अब चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ, अब तरकारी त्यति बढाएको छ, अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले कहिले 1000 बाँड्छ, कहिले त 1 रुपियाँ पनि कमाउँदैन, अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ सर। अब
5: जस्तो काम पाउँदाखेरि त्यो अनुसारको पारिश्रमिकको व्यवस्था पनि गर्नु पर्छ।
4: हजुर, भइदियो हुन्थ्यो भन्ने छ, अब अब नयाँ सरकारले के गर्छ होइन. हजुर
5: हुन्छ, धेरै धेरै धन्यवाद.
4: थ्याङ्क यू सर.
5: उहाँ हुनुहुन्थ्यो रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टंक श्रेष्ठ. अब ललितपुरको धोबीघाट बस्ने मकवानपुरकी आशिका गोपालीको अनुभव सुनौ. उहाँ एक वर्षदेखि सड़क विभागमा रहेर सड़क सफा गर्ने काम गर्नुहुन्छ. अनि काठमाडौँको मंगी अनि सड़क विभागको कर्मचारीको कमाई होइन त्यो हेर्दाखेरि कतिको पुगिरहेछ यसो काठमाडौँमा जीविकोपार्जन गर्न अथवा गुजारा चलाउन?
6: त्यो गर्नु त तपाईँको अब आमदामी अनुसारको त कहाँ खर्च पुग्दै पुग्दैन नि. तपाईँको अब हजार रुपियाँ कमायो भने 1500 खर्च हुन्छ, तपाईँको आमदामी त पुग्दै पुग्दैन नि त. अनि जस्तै अब सोचेको जस्तो कहाँ हुन्छ र, कहिले कठिन हुन्छ कहिले सजिलै हुन्छ. कहिले अब आज अब 500 रुपियाँ कमायो भने कहिले काहीँ 2-3 हजारै खर्च भइरहेको हुन्छ. सोचेको अनुसार त कहाँ पुग्दै पुग्दैन नि त्यो त. सोचेको अनुसार त
5: यहाँ आफ्नै घर कि भाडामा?
6: भाडामा हो नि.
5: हजुर,
6: भाडा त 9000-10000 भन्छ. मैले चाहिँ 2 मिलेको छु, 14-15 हजार पर्छ. बाबु एउटा बाबु 9 पढ्दैछ, एउटा बाबु त भर्खर एलकेजी हो.
5: भनेपछि अब बिस्तारै बिस्तारै झन् खर्च धेरै धेरै बढ्ने बेला हुँदैछ. छोराको एउटा 9 पढ्नेको त यसै पनि धेरै छँदैछ. अब एलकेजी पछि अब 1-2-3-4 गइसकेपछि त झन् बढी बढ्छ खर्च बाबु. अनि महँगी त महँगी छँदैछ त्यसैमा.
6: हजुर, त्यो त अब महँगी त अब भनौँ न, अब बच्चाहरूलाई अहिलेको अब सोचे जस्तो गरेर पढाउनु पर्ने हुन्छ, लेखाइ पढाइ गराउनु पर्ने हुन्छ, अन्त गाह्रै हुन्छ नि समस्या त. अब तपाईँको अब आमदामी भयो भने नि, अलिकति भयो भने नि, त्यसमा थपथाप गर्दै यताउता गर्दै गर्दै गर्दै गर्दा त बच्चाहरूलाई अब भने जस्तो गरेर पढाउनु परिहाल्यो, उनीहरूले सोचे जस्तो गराउनु परिहाल्यो. अब फेरि अब पहिलाको बेला पनि होइन नि त. अहिले त अब उनीहरूले जुन अक्षरले पढ्छु भन्छ त्यो अक्षर चाहिँ पढ्न पढाउनु पर्यो नि त हामीले त. त्यही हो अब, अरू त के हुने यस्तै त नि. अब
5: अनि तरकारी रासन पानी किन्दाखेरि छोराहरूको बाबुहरूको स्कुल खर्च होइन, उनीहरूको लुगाफाटो आफ्नो पनि भयो, अनि सबै कुरा बिजुली पानीदेखि सबै कुराहरू तिर्नुपर्छ यहाँ कोठाबाट छ. कति खर्च हुन्छ महिनामा?
6: तपाईँको महिनामा त यति नै भन्ने नै हुँदैन नि. अब कहिले काहीँ बच्चाहरू बिरामी भइरहन्छ, आफू पनि बिरामी भइरहन्छ, खर्चहरू त चाहिँदै चाहिँदैन महिनामा त. ल अब खर्चै चाहिँदैन, 40-50 हजार त खानामै गइहाल्छ नि. जाँदै गएन भने नि कोठा भाडा तिर्नै पर्यो, खानै पर्यो, बच्चाको फीहरू तिर्नु पर्यो भने, भरिको अब के किन्नु पर्यो भने, बच्चाहरूको कपी कलमहरू सकिरहेको हुन्छ, मोजा जुत्ताहरू सकिरहेको हुन्छ, त्यसमा त अब तपाईँको त चाहिहाल्यो नि त. सक्दै सक्यो नि 40-50 हजार त सकिहाल्छ नि महिना. अँ, कम्ती पनि त्यति त म्याक्सिमम् सकिरहेको हुन्छ नि.
5: श्रीमान पनि व्यवसाय अथवा के गर्नुहुन्छ? अनि उहाँको र तपाईँको मिलाउँदाखेरि?
6: मिलाउँदाखेरि त्यस्तै त नि. अब मिलाउँदाखेरि कमै अब कहिले भएको बेलामा हुन्छ, काम भएको बेला हुने त नि कमै भनेको, अरू बेला त हुँदैन नि त. त्यस्तै हो अन्त मि त. अब खर्च बर्च यताउता गर्दाखेरि कमाए खाने त्यत्तिकै सकिन्छ, जोगाउ त गाह्रै हुन्छ.
5: जो अलिकति काठमाडौँमा बस्नलाई खानालाई पुग्ने गरी अलिकति ठिक्क ठिक्क छ भनेर बुझ्नुपर्छ.
6: खानालाई लाउनलाई जो सकेसम्म पुगिरहेको छ भनौँ न.
5: कति हुन्छ तपाईँको कर्मचारीको यता आमदानी चाहिँ सडक विभागको?
6: सडक विभागको अहिले त 24 हजार हो. पुग्न त अब त्यस्तै छैन, अब हजुरको कमान नभएर त गाह्रै पर्थ्यो. अब हाम्रो त महिनावारी हुन्छ, सजिलो ठिकै छ भनौँ न. अब गाह्रो साह्रो यताउता म्यानेज बुढोले पनि गर्दै हुनुहुन्छ, अनि आफूले पनि गरेर ठिकै छ भनौँ न. त्यही खानालाई लाउनलाई चाहिँ पुगिरहेको छ भनौँ न. अरू भनेको त
5: अब मुख्य विषयतिर जाउँ है त. अब नयाँ सरकार आएको छ, नयाँ सरकार आइसकेपछि विशेष गरी प्रति व्यक्ति मान्छेको आयलाई चाहिँ $3,000 पुर्याउने भन्ने अब अलिअलि सुन्नु भयो होला, अलिअलि बुझ्नु पनि भयो होला होइन. झन्डै झन्डै भनौँ न आधारभूत तलबहरू चाहिँ उपलब्ध गराउने भन्ने सरकारको एउटा घोषणा थियो, पहिला एजेन्डा थियो. अनि स्वदेशमा राम्रो रोजगारी अवसर दिने भन्ने कुराहरू थियो, थुप्रै कुराहरू थियो श्रमको क्षेत्रमा, रोजगारीको क्षेत्रमा. यो अब झन्डै 4 महिना हुन लागेको छ. यो 4 महिना बितिसक्दाखेरि नयाँ सरकारले चाहिँ के गरे भनेर भन्दाखेरि के लाग्छ तपाईँलाई? अलिकति केही परिवर्तन देख्नुभयो पाउनुभयो कि छैन?
6: होइन, परिवर्तन त मैले खासै देखेको छैन, तर जस्तै पहिलाको जस्तो चाहिँ हल्का अलिअलि हो कि जस्तो चाहिँ अनुभव गरेको छु. तर यस्तो हुन्छ अब त्यो गर्ने नगर्ने अब बिस्तारै बिस्तारै त्यो प्रगति होला, अब बिस्तारै परिवर्तन होला त्यो थाहा छ. तर धेरै परिवर्तन पनि पाएको छैन मैले, ठिकै भनौँ न. पहिलाको भन्दा चाहिँ अलिकति हल्का भनौँ न.
5: अलिकति हल्का चाहिँ के केमा परिवर्तन
6: भनौँ न? अब जस्तै अब यो कामदारी रोजगारमा भयो,
7: अब जस्तै यो यो बालहरूको अब जस्तै अब यो हुन्छ नि यो बाल हिंसाहरूको जस्तो भयो त्यसमा पनि अलिअलि हल्का हो कि कारवाही जस्तो भनौँ न एउटा त्यसमा भयो अब यो बाल आश्रममा भयो अनि वृद्ध आश्रममा सिकाएको भयो अनि जस्तै अब यो सरसफाइको अभियानको त लागि भयो अब जस्तै अब यो जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुन पर्यो क्या जस्तै अब तपाईँको एसएलजी पढेको ब्याचलर फर्स्ट इयर पढेको मान्छेहरूको चाहिँ अनुसारको चाहिँ मैले चाहिँ के मेरो विचारमा चाहिँ के लाग्छ भने जस्तै अब तपाईँले आइए बिए पढेको मान्छेहरू ब्याचलर सरकारको मान्छेहरू मास्टर डिग्री गरेको मान्छेहरू त्यही अनुसारको रोजगार भयो भने त बाहिर विदेशहरू त कोही पनि जाँदैन नि त जान्छ अरे जाँदैन नि त होइन मेरो धारा नै त त्यस्तो क्या तर रोजगार चाहिँ कस्तो हुनु पर्यो भनेदेखि मेरो विचारमा चाहिँ जस्तै अब पढे अनुसारको चाहिँ हुनु पर्यो क्या पढे अनुसारको चाहिँ हुनु पर्यो भने त बाहिर त जाँदै जाँदैन नि बाहिर जानलाई चाहिँ मेन कुरा चाहिँ त्यसमा चाहिँ अलिकति रोकथाम भयो भने चाहिँ हुन्छ कि किनभने यहीँ रोजगार भयो भने त बाहिर जान त कोही पनि बुढापाकाहरू छोडेर त उसको भनौँ न बाहिरतिर तपाईँको अब घर गाउँकोतिर हेऱ्यो भने बुढा बुढा मान्छेहरू भन्दा अरू त हुँदै हुँदैन नि केही पर्यायो भने तलमाथि पर्यायो भने ल घरौँ न कसैले केही गरौँ न भनेर भन्यो भने नि परि आयो भने नि यताउता लाइमेल गर्ने मान्छे कोही पनि हुँदैन अहिले त तपाईँको अब अहिले बस्ने भनेकै त्यही हो दससम्मको पढाइ हुने मान्छे मात्र बस्छ न अब बाह्र किलो गरेको अब तपाईँको आइबिए क्लियर गरेको मान्छेहरू प्रायः जस्तो बाहिर नै हुन्छन् नि नेपालमा बस्ने भने त्यही के अनि दसदेखि मुनेर मात्र पढ्यो भने मात्रै त नेपालमा बस्ने भनेको
5: जस दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिप कति छ त्यही अनुसारको खटाइ अनुसारको पारिश्रमिक हुनु
7: पर्यो त्यो अनुसार चाहिँ हुनु पर्यो क्या जस्तै अब तपाईँको अब पढाइ अनुसारको नि आमदामी केही भएन तपाईँको अब पढाइ गर्नु भनौँ न यो डक्टर भयो पहिला पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहेको दिने भयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभए पनि तपाईँको अब महिनाको 30,000 मात्रै उनीहरूलाई आमदामी स्रोत भयो भने त उनीहरू त जाँदै जाँदैनन् खर्च बढाइमा धेरै भयो भने तपाईँको अब 20,000 30,000 30,000 देखेको माथि तलब भयो भने त मान्छेहरू बाहिर जाँदै जाँदैनन् नि जान्छन् त जाँदैनन् नि त्यो हुनु पर्यो अब एक त अब यस्तो हो गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो अब रोजगार अनुसार अब आमदामी खर्च अनुसार यताउता छुट्याउने भयो भने त बचत त केही पनि हुँदै हुँदैन बचत त
5: अनि तपाईँको यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ कतिको भर पर्दो छ
7: यो कामहरू गर्दाखेरि चाहिँ अब यस्तो आफूले अब गाडीहरू यस्तो हामी त अब यो मेन रोडमा यस्तो रोडमा काम गरेर हुन्छ कुनै बेला गाडीहरू अब झुकेर यताउता कारण बस आइरह हुन्छ हामीले त एकदम सतर्क भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ कोही गाडीहरू अब रङ साइड पनि चढिरहेको हुन्छ कोही गाडीहरू के गरेर जसो भए गरेर चढिरहेको हुन्छ हामीले त एकदम सुरक्षा भएर काम गर्नुपर्ने हुन्छ हामीले त
5: अनि सेफ्टी त केही पनि छैन
7: सेफ्टी त अब आफै सेफ्टी हुने होइन हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परेको बेलामा हुन्छ भने ज्याकेटहरू के भन्छ ऱ्याङ्कोटहरू हुन्छ होइन बुटहरू पनि हुन्छ घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त अनि अब पानी सानी परेको बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त अनि अब रबरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेर जस्तो लगाउनै सक्दै सकेन नि त्यो त अनि आफैले निकालेर राखेर नि जुत्ता लगाउने
5: अनि अर्को भनेको बिमाका कुराहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन् तपाईँ हुनुहुन्छ कि हुँदैन
7: म उसमा जीवन बिमामा त्यसमा चाहिँ म बस्नु त छैन म बस्छु भनेर लागिरहेको थिएँ अब चाहिँ गर्छु भन्ने सोचेको छ
5: गरेको छु
7: अनि बिरामी पर्दाखेरि भयो अब आफूलाई गाह्रो छ र समस्याहरू यता त पर्दाखेरि अरू त केही होइन बिरामी हुँदाखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो आफूलाई पढ्दाखेरि उपचार गर्न सेवा शुल्क पाइयोस् भनेर मात्रै हो
5: अब अलिकति तपाईँले कुराहरू त बताइसक्नु भएको छ होइन तपाईँले आफूले कमाएको पनि अलिकति गाह्रै हुन्छ पुगेको छैन भन्ने कुरा बताइरहनु भएको छ सरकारले अन्तिममा के सुझाव सल्लाह
7: होइन अब यस्तो अब जस्तै अब मैले भने नि अघि नै अब जस्तै अब हामीले गरेको त यो त पुग्दै पुग्दैन तपाईँको बच्चाहरूको स्कुल फिर्तीहरू त्यत्तिकै महँगो हुन्छ तपाईँको अब काठमाडौँ कोठा भाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न पानीको पैसा भन्यो बत्तीको पैसा भन्यो घरबिटेले अब यति नै तोक्यो कसैले 10,000 भने आउँछ एउटा रुमको कसैले 9,000 भने आउँछ त्यही एउटा रुमको कसैले 12-13,000 तिरेर पनि बसिरहेका छन् मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानपिनका सामानहरू छ नि त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ क्या
8: महँगी घट्यो भने
7: महँगी घट्यो भनेदेखिबाट तपाईँलाई सजिलो भयो. अनि एक त अब कोठा भएको जति भइबिटीले तोकेको छ नि त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँले अब तपाईँसँग एउटा घर छ तपाईँले अब अर्कै मूल्य गर्नुभयो फेरि त्यहाँ घरबाट अलिकति अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त. किनभने जतिसम्म चाहिँ कोठा भएको चाहिँ कस्तो हुनु पर्यो तपाईँ इक्वली जति छ नि जति चलिरहेको छ नि त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ क्या. कोठा भालको घटाउनमा अब कोठा भालको तपाईँको एउटा कोठा अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेको छ नि त. त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब 6-7,000 कोठा भाल तिर्यो भने खाने के त उपचार गर्नै पर्यो खानै पर्यो लाउनै पर्यो बच्चाहरू हुन्छ एक दुईवटा हुँदैन भने एक दुईवटा बच्चा हुन्छ उनीहरूलाई पढाउनु पर्यो खुवाउनु पर्यो स्कुलको महँगी त्यस्तै छ तपाईँको अब मँगीहरू त्यस्तै छ. अनि कोठा भाल छ अलिकति हल्का कोठा भाल अनि खाद्यान्न खानेकुराहरूमा अलिकति कम भयो भने चाहिँ सहज हुन्छ.
5: उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली. अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ. उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ.
9: अवस्था त आज ठिकै हुनु पर्थ्यो. काम पनि हाम्रो खासै त्यस्तो हुँदैन. आज काम पायो भोलि काम हुँदैन त्यो हिसाबले. आज काम छ भने काम गरिहाल भोलि त बस्नु पर्छ.
5: कतिको सजिलो छ काम पाउनु काठमाडौँमा?
9: काम पाउनु त गाह्रै छ.
5: पाउँदैन
9: पाउँदैन
5: ठ्याक्कै. महिनाको कुरा गरौँ न, महिनामा चाहिँ पुग्ने जतिको पाइन्छ कि पाइँदैन?
9: अब कुनै महिना काम पाउँछ कुनै महिना बस्नै पर्छ त्यो हिसाबले काम हुन्छ.
5: अनि काम नपाउँदाखेरि चाहिँ के गर्छ?
9: अब कामको पैसा त्यही खाने बस्ने त्यही त हो.
5: महँगी बढ्या छ.
9: हजुर हजुर महँगै त लास्टै बढ्या छ.
5: कोठाबाट तिर्नु पर्यो
9: श्रीमतीलाई
5: पनि
9: हेर्नु पर्यो. हजुर हजुर
5: पुग्छ
9: पुग्छ. नपुगेमा अब घरबाट मगाउनु पर्छ.
5: उल्टै मगाउनु पर्छ.
9: मगाउनु परिहाल्छ.
5: कति वर्ष हुनुभयो तपाईँ?
9: म 35 वर्ष.
5: 35 वर्ष.
9: हजुर हजुर.
5: अनि विदेश जाने सोच भएन?
9: अब विदेश जानु त पहिलादेखि नै सोच छैन. अब के अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ. अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेरौँ त्यही हो.
5: सकेसम्म यही
9: बस्नु. हजुर हजुर
5: हजुर.
9: हाम्रो काम विशेष गरी मेटल सम्बन्धी काम हुन्छ. कन्स्ट्रक्सन लाइनमा गेट ग्रिलको काम हुन्छ. रेलिङ सम्बन्धी भयो ट्रसहरू भयो यिनीहरू काम हुन्छ.
5: एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि
9: अरू
5: व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन?
9: सम्मान त सम्मान नै गर्छ. यहाँको मान्छे राम्रो छ. सबजना राम्रै छ. राम्रैसँगै कुरा गर्नुहुन्छ. त्यही हो त. अब भने जस्तो काम पाउँदैन त्यति मात्रै हो.
5: पैसा चाहिँ आउँछ भन्ने
9: आउँछ. काम गरे बापत पैसा त आउँछ.
5: दैनिक हिसाब गर्दाखेरि
9: दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको 2,000 काम. हजुर
5: समस्या छैन.
9: हजुर समस्या छैन. मेन काम पाउनु पर्यो. काम हुँदैन.
5: काम नपाएको पनि छ कि?
9: हजुर
5: अहिलेसम्म यसो कहिले काहीँ काम नपाएको?
9: हजुर हजुर हजुर छ.
5: त्यस्तो पनि छ.
9: छ
5: हुन्छ.
9: हजुर छ.
5: त्यो गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ.
9: हजुर हजुर अप्ठ्यारो हुन्छ.
5: लगभग कति समयसम्म नपाएको जस्तो छ त्यस्तो चाहिँ?
9: अब कुनै बेला पाउँछ कुनै बेला पाउँदैन. अब मानौँ नि अब वर्षमा तपाईँको 2-3 महिना जति बस्नुपर्छ.
5: वर्षमा 2-3 महिना त?
9: हजुर हजुर बस्नुपर्छ.
5: यसले गाउँतिरै गइन्छ कि?
9: होइन यतै बस्छ.
5: त्यो अहिले त महँगी पनि बढ्यो.
9: हजुर हजुर
5: तरकारी
9: हजुर
5: सबै कुराको महँगी बढेको छ. ग्यास पनि पाइएको छैन.
9: हजुर
5: त्यसले गर्दाखेरि त अब त्यो कमाएको पैसा पनि टाइट टाइट हुन्छ.
9: हजुर हजुर हजुर टाइटै टाइट हुन्छ. अब त्यही घरबाट चामल पनि आइहाल्छ.
5: ए
9: हजुर हजुर त्यही मात्रै हो भन्ने खास त गाह्रो गाह्रो नै हो.
5: जस अलिकति
9: हजुर
5: अहिले त नयाँ सरकार भन्नु.
9: हजुर
5: धेरैले आशा पनि गरे.
9: हजुर आशा त गरेछ. सबजनाले गरेछ.
5: हजुर हजुरलाई चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रो
9: हजुर हजुर हजुर
5: युवाहरू अब यहाँ रोजगारी नपाएर विदेश
9: हजुर
5: भन्ने कुराहरू पनि धेरै ठुलो समस्या.
9: हजुर हजुर हजुर.
5: अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ? कस्तो बनाइदिनुपर्छ
9: सरकारलाई के भन्ने? अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हाम्रो हामी जस्तो युवाहरू विदेश गएर आओ हो कि होइन? घरमै काम गर्दा राम्रो हुन्छ. आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ. किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो. हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई अब काम दिलाउनु पर्यो. कुन हिसाबले सरकार रोज्नुहुन्छ के गर्नुहुन्छ त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो. सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ. धेरै नै हो कि
5: अवसर
9: खास हजुर अवसर नपाएको
8: र सरकार पनि अब त्यति खासै काम पनि गर्नु भएको छ, त्यस्तो नीति पनि ल्याउनु भएको छैन। सिपलाई कस्तो कसरी सदुपयोग गर्ने त्यो हिसाबले पनि
5: नगरपालिकाले सिप दिनु पर्यो।
8: हजुर हजुर,
5: भएकालाई चाहिँ
8: हजुर रोजगार दिनु पर्यो, सही ठाउँमा सदुपयोग गर्नु पर्यो, त्यो भइरहेको छैन खासै।
5: र सँगसँगै आय आर्जन पनि
8: काम भएपछि त आय आर्जन त भइ नै हाल्छ,
5: एक महिना कमायो अर्को महिना भएन,
8: त्यही त भनिरहेको छु। कामको चाहिँ उस गरिदिनु पर्यो, मिलाइदिनु व्यवस्था गर्नु पर्दिनु पर्यो। काम भएपछि त पैसा त भइहाल्छ नि, त्यो त गाह्रो नै हुँदैन।
5: यो जति पनि सामाजिक सुरक्षाका कुराहरू छन् नि,
8: हजुर,
5: स्वास्थ्य बिमादेखि लिएर अनि यो भनौँ न एसएसएफको कुराहरू, अलिकति लगानी उतापट्टि सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू, त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नि?
8: छैन त्यसमा, सर
5: सरकारले त्यो पनि गरेको छ।
8: त्यसमा अब खासै अब गाउँमा जान्छु त्यति खासै टाइम पाउँदैन, यता खासै मलाई पनि थाहा छैन, जानकारी छैन कतातिर के
5: हजुरको कुराहरू।
8: बचतको भन्नाले त्यति मात्र, बचत भन्नाले त्यही मात्र इन्सुरेन्स मात्रै हो, बचत भनेको त्यही मात्रै हो।
5: हुन्छ, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल, रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं। श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
10: विपद, दुर्घटना वा आपतका बेला चाहिने
11: सूचना। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
12: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 9858040913 र 9704567993। सूचना।
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
12: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
11: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
13: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो इस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9940956367 र 9842604322।
11: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
14: देश परदेश यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुनिरहेका छौं। अब ललितपुरको झम्सीखेल बस्ने रामेछापको मन्थली नगरपालिका छका ओम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ निर्माण क्षेत्रमा सरसफाई डण्डी तथा फर्मा सम्बन्धी काम गर्नुहुन्छ।
15: यसो वैदेशिक रोजगारीतिर जाने यसो मेलोमेसो
16: म वैदेशिक रोजगारमा चाहिँ जाने योजना छैन। नेपालमै दुःख गर्ने जति गरिन्छ नेपालमै गर्ने हो।
15: विदेशतिर राम्रो पैसा कमाइन्छ भन्छन् मान्छे
16: भन्छन् मान्छे कतिको फसेर पनि आछन् होइन। म चाहिँ नजान्ने त्यो रहेछौँ गा पनि छैन जाँदा पनि नजाने मेरो सोचै जाने सोचमा छैन।
15: के कारणले विदेश भन्दा नेपालै ठिक जस्तो लाग्छ?
16: अब विदेशको दुःख चाहिँ नेपालमै गऱ्यो भने नेपालमै कमाइ हुने रहेछ होइन। अहिले हामी यहाँ पनि त महिनामा 50-55 हजार थाकिरहेको छौँ। अब वर्किङ हुन्छ हाम्रो होइन राम्रो चलिरहेको छ काम त्यही भएर।
15: निर्माण क्षेत्रमा लाग्नु भएको चाहिँ कति भयो?
16: म निर्माण क्षेत्रमा लागेको अहिले पहिला चाहिँ म यो आरएमसीपट्टि कि भक्तपुर कम्पनीमा अहिले यता आएको चाहिँ भर्खर कार्तिकदेखि 6-7 महिना भयो यहाँको। यहाँ आएर राम्रो कमाइरहेको छु।
15: यहाँ विशेष गरी यो साइडमा चाहिँ के हेर्नुहुन्छ?
16: म सरसफाई गर्ने यस्तै डन्डी फर्माको काम गर्ने।
15: काम चाहिँ कतिको सजिलो अप्ठ्यारो?
16: काम त अब गर्न जानु भने सजिलो छ नजानेलाई अप्ठ्यारै छ होइन।
15: कस्तो गर्न जान्नेलाई सजिलो नजानेलाई अप्ठ्यारो भन्नाले?
16: अब त्यो नजाने पछि गर्नु त्यो अगमकिन्छ गर्न अलिक गाह्रो हुन्छ उसलाई असहज हुन्छ नि त जे कुरा नि उसलाई फिल हुँदैन अब नयाँ मान्छेलाई अलिक गाह्रो हुन्छ भन्नु
15: भन्नु खोजेको सिप भयो भने चाहिँ
16: भयो भने सजिलो सिप नहुनेलाई अलिकति गाह्रै हुन्छ किनभने लेबर काम गर्नुपर्छ होइन। मिस्त्री भइसकेपछि अलिकति ऊ हाई क्वालिटीमा पुग्यो नि त लेबर भने त लेबरै हो नि। अब त्यसले बोक्नु पर्यो उचाल्नु पर्यो ला ठाउँमा पुर्याइदिनु पर्यो तब मिस्त्रीले काम पाउनु नि। त्यही भएर हाम्रो हाजिरा उठाउनु पर्यो मिस्त्रीले होइन। लेबरको त के नै छ र दुःख बल मात्रै चाहियो त्यो मिस्त्री भइसकेपछि दिमाग हरेक ठ्याउनु पर्यो होइन। त्यही त छ नि
15: सन्तुष्टि
16: मलाई यसैमा सन्तुष्टि छ सर। अब महिनामा 50-55 हजार फापिहालिन्छ त्यति भए पुगिहाल्यो नि। अब विदेश गयो भने त्यही नै कमायो नि। अब यहाँ पनि त्यति नै अब जानु परिवार घरमा आमा बाउ बिरामी भयो भने जान पाइयो यहाँबाट आएर म गर्दिनँ भन्दा नि पाइयो। अब विदेश गएपछि त्यो पाइएन छुट्टी भएन पाइएन हरेक कुराको टेन्सन हुन्छ नि त।
15: आफ्नो देशमा बस्न पाइएछ बा आमा सबै छन् आफ्नो नेपाली दाजुभाइहरू सबैसँगै छन् होइन
16: सबैजनासँग भेटघाट भयो चिन्जान भयो ए आज यहाँ आउनु भन्दा पनि जान पाइयो। अब विदेशमा भएर 3-4 वर्ष आउनु पाइएन जे जस्तै भएन आफ्नो बाबा आमा दिदी भनिन आउनु पाइएन होइन। हरेक समस्या हुन्छ भोलि त्यहाँबाट कमाउन सकेन आफैले नेपालबाट पैसाहरूले निकाल्नु पनि हुन्छ कतिपय लफडाहरू हुन्छन् त्यही भएर
15: मिठो मसिनो जे छ जीवन
16: परिवारसँग बसेर राम्रोसँग खाएर राम्रै गर्ने भन्ने योजना मेरो चाहिँ।
15: उता मन्थलीमा चाहिँ बुवा आमा खेती किसानी गर्नुहुन्छ
16: खेती किसानै गर्नुहुन्छ अहिले चाहिँ अब नगर्नु भनेको मान्नुहुन्न होइन नगर्नु खेती किसान गर्न पर्दैन भनेको मान्नुहुन्न। हामी गाउँमै बस्छौँ तिमीहरू सहरमा बस हामी गाउँमै बस्छौँ भन्नुहुन्छ बुवामा
15: बुढाबुढी उतै खुसी
16: बुवा मम्मी भान्जी छ अब मेरो छोरी थियो पहिला बुवा आमासँग भयो नि अब छोरी पनि बिहे भएर गइहाल्नु होल्डमा पुगेको अनि अहिले सबैलाई राम्रै छ
15: यस बा आमा उता खुसी हुनुहुन्छ आफू आफ्नो परिवार यता खुसी हुनुहुन्छ
16: हामी सबैजना खुसीमै छौँ सर।
15: अनि अहिले विशेष गरी यो महँगी अलिकति महँगी पनि छ बढ्या छ अघिल्लो वर्षभन्दा पनि अलिकति बढ्या छ। महँगीमा त कतिको सजिलो छ काठमाडौँमा?
16: अब हामी चाहिँ होटलमै खाना खान्छौँ होइन अब बिहानको सबै बेलुका सबैमै खाइरहेको छौँ अहिले हामीले अहिले मैले चाहिँ अब रासन किन्दा त त्यही हो किनेर खाँदा नि आफूलाई त्यति नै पर्ने अन्त महिना 6 हजार आफैले बोकाएर खाँदा नि भइहाल्छ होइन होटलमा हामी 6 हजारमा किनेर।
15: सेवा सुविधा चाहिँ साइटबाट के उपलब्ध छ?
16: अब यस्तो छ यहाँ चाहिँ अब यहाँ काम गर्दा गर्दै चोटपटक लाग्यो भने यहाँबाट लगेर हस्पिटल लगिदिनुहुन्छ उपचार गरिदिनुहुन्छ आफ्नो पैसा जाँदैन होइन। अब आफू बाहिर गएर जाँदा साह्रो लड्यो भने त्यो आफ्नै घर सबैको होइन नत्र पनि राम्रो छ अब घाउ केही एउटा काँचीले भुस्यो भने त लगेर सुई लगाइदिनुहुन्छ पछि गाह्रो हुन्छ भनेर पछिको लागि उहाँहरूले राम्रै सोच्नु भएको
15: भनेपछि सुरक्षित
16: सुरक्षित छ हामीलाई हेलमेट दिएको छ अब हातमा लाउने ग्लोभ दिएको छ होइन सबै दिएको छ
15: ज्याकेट स्याकेट पनि सबै छ होला
16: छ हाम्रो अहिले चाहिँ अब काम पनि आउने मान्छे हो लाल लाट भयो भने अहिले छैन होइन नत्र सबै छ हामीलाई सेफ्टी ज्याकेट अब सेफ्टी यसो बसेर लाउने त्यो
17: सेफ्टी बेल्टहरू सबै छ, सेफ्टी
15: बेल्ट
17: खाना खाजा चाहिँ आउनु होइन, अब जहाँ पनि काम गरिसकेपछि अब त्यो हामी सुखा काम गरे हो होइन, हामीलाई सबै राम्रो छ।
15: बेला बेला मनोरञ्जन हुन्छ नि,
17: त्यो मनोरञ्जन त अब बेलुका यसो साँझमा बसेको बेला अब काम ड्युटीको बेला खाने कुरो होइन, अब मनोरञ्जन हुने बेलुका बस्दाखेरि आनन्दले
15: बेला बेलामा साथीभाइ साथीहरूसँग
17: साथीहरूसँग बेलामा हप्तामा 15 दिनमा त्यसरी बसिन्छ, सधैँ चाहिँ बसिँदैन।
15: दाजु यो विदेशको कुरा गर्दाखेरि जस्तै अब धेरै युवाहरू चाहिँ अब यो भनौँ न ब्याचलर गर्ने, प्लस टू सकाएर मास्टर्स गर्नेहरू अथवा अरू क्षेत्रमै पनि नपढेकाहरू पनि खाडी देशहरूमा जाने होइन, नेपालमा रोजगारी छैन कमाइ छैन भन्छन्।
17: नेपालमा कमाइ छैन, छ सर होइन, कमाइ राम्रो छ, तर हामी जति पनि भन्छु मैले सोचेर बुझेअनुसार चाहिँ नेपालमा हामी दुःख गर्न लगाइन्छ होइन, अब विदेशमा गएर झाडु पुचा लगाइन्छ त्यही राम्रो विदेशी लाउरे भनिन्छ एक गाउँमा आइसकेपछि, अनि हामी नेपालमा बसेर दुःख गर्न एकदम कमाइ गर्छौँ क्या, आज सकिन भन्छ घरमै गर्दा पनि हामीलाई पनि त राम्रो उब्जनी छ नि त, खेती किसान गर्दा पनि त राम्रो छ, अब गाईबस्तु बाख्रा पाल्ने सागसब्जी लाउने हरेक कुरो बजारमा लगेपछि अन्त हरेक कुरो कमाइ छ नि, नेपालमा छ त, नेपालमा दुःख गरिन्न, घरमा बाबा आमाले ठगाए जस्तो हुँदैन विदेशमा गइसकेपछि, 8 घन्टा 12 घन्टा उनीहरूले 18 घन्टा ड्युटी खट्नै पर्छ, अब नेपालमा खटिँदैन त्यही नै हो।
15: अनि भनेपछि नेपालीहरूले काम खोज्न नजाने कि
17: मैले बुझेअनुसार चाहिँ काम गर्न खास नजाने पनि र अलिकति लजाएको पनि हो, अलिकति हामी नेपालमा अब बाहिर इन्डियातिरबाट आएर के गरिदिने हो भने त्यो कागज पत्र टिपेरै मान्छे अरब धनी भएर काठमाडौँ जग्गा जमिन किनेको छ होइन, अब हामी चाहिँ के गर्नु त्यो काम गर्न अलिक लजाइन्छ, अब जस्तै हामी अब लेबर काम भनिन्छ होइन, लेबर काम गर्न मान्छे धेरै दुःख भयो गर्न सकिनँ भन्छ, अब विदेशमा पनि त्यो लेबरै गर्ने हो, अब पढाएको त भयो मान्छे त ठाउँमै पुग्ला नत्र भने त यस्तै त हो नि, जहाँ पनि हाम्रो दुःख दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने हो, नेपालमै गर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ नेपालमै छ, मैले बुझेअनुसार जहाँ पनि नेपालमा दुःख गर्न सक्यो भने घरदेखि लिएर बाहिर काठमाडौँ सहर जहाँ बस्यो भने हामीले दुःख चाहिँ गर्न पऱ्यो क्या, अब हामी घरमा अब सहरमा बसेपछि साथीभाइको लैलोमा लाएर हिँड्ने काम नगर्ने जाँडो सिकाने जाँदा दुःख सिकाने हरेक गर्ने मान्छे अहिले पनि नेपालमा कमाएको चाहिँ छैन, अब विदेशमा जाने पनि त्यही नै छ मैले बुझेअनुसार, अब कतिपय मान्छेहरू अब मेरै गाउँको पनि यहाँबाट पैसा अलिक झिकाउनु परेको छ, कोही मान्छे जहाँ जाँदा बिल्डिङमा सातो गरेर फर्केर आएर अब घरमा बाख्रा पालेर बसेको छ होइन, अब त्यत्रो बिल्डिङ बनाइरहेको छ घरमा, अहिले गाउँतिर उसले अब धेरै हेरिरहेको छ यस्तो गर्नुपर्छ अब उस्तो गर्नुपर्छ भन्छ, त्यस्तो सल्लाह सुझाव दिनुहुन्छ होइन उहाँले पनि, त्यही भएर जति पनि गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ।
15: यो लेबरमै दाजु मैले यहाँ अलि माथि झन्सिकलदेखि यहाँसम्म आइपुग्दाखेरि थुप्रो घरहरू बनिरहेको देखेँ, यहाँ पनि राम्रै बिल्डिङ बन्दैछ होइन, यो क्षेत्रमा अवसर राम्रै छ त्यसलाई,
17: हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन, हामीलाई चाहिँ राम्रो छ, यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो, महिनामा पेमेन्ट हुन्छ, महिनाको 1 गते 2 गते सेलरी आउँछ, सेलरी आउँदा 40-50 हजार ग्यापमा पुगिन्छ, आफ्नो घर खर्चहरू जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो, साथीभाइसँग यसो आज बसौँ न त खाउँ भन्न नि पाइयो, अब विदेशमा त्यो पाइँदैन, आफ्नो ड्युटी गर्नै पर्छ होइन, त्यही भएर हामीलाई चाहिँ काठमाडौँ नै ठिक छ, अब यो नेपालमै ठिक छ होइन, अब यस्तो दुःख गर्नलाई चाहिँ जहाँ गए दुःख गर्नुपर्छ, नभए हामीलाई चाहिँ नेपालै ठिक छ,
15: दुःख नगरिकन जहाँ गए पनि खान पाइँदैन,
17: विदेशमा गयो भने चाहिँ 18 घन्टा ड्युटी खट्नै पर्छ, त्यति भएन उहाँ आज सक्दिनँ बिदान भयो भने पनि पैसा हाजिरा काट्छ, अब नेपालमा त्यो छैन आज गयो भने पाइँदैन, त्यही त भने जहाँ पनि त्यही हो एउटै नियम हो, जान चाहिँ गर्न सक्यो भने नेपालमै छ।
15: हजुरको सरकारले खासमा यो अनौपचारिक क्षेत्र भनौँ यस्तै साइडहरूमा काम गर्ने साथीहरूलाई पनि अरू अफिस बाहेक अरूमा काम गर्नेहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध गर्ने भनेर तपाईँलाई पनि थाहा होला त्यस विषयमा होइन, तपाईँ चाहिँ त्यसमा हुनुहुन्छ कि हुनुहुँदैन?
17: म त्यसमा अहिलेसम्म त्यस्तोमा गएको छैन, थाहा पनि छैन त्यस्तोमा चाहिँ,
15: जस अलिकति आफूले कमाए अनुसारको बचत गर्ने अनि पछिलाई चाहिँ हुन्छ अलिकति बिमा सीमा भन्ने कुराहरू छ,
17: बिमा अहिलेसम्म गरेको छैन, अब सोच्नुपर्छ
15: के छ कस्तो लाग्छ त्यो बिमा गर्नुपर्छ जस्तो लाग्छ कि
17: जीवन बिमा गर्यो भने पछि उपचार गरिदिन्छ, उचार खर्च बिमाले हेर्छ होइन, राम्रो त राम्रो छ, कतिपय बिमा राम्रो छ, कतिपय चाहिँ अब त्यस्तै छ।
15: अलिकति सरकारको पनि कुराकानी गरौँ, तपाईँले अघि यो हाम्रो अफ द रेकर्ड कुराकानी गर्दाखेरि भोट हालियो भनेकै आफूले छानेकै मान्छेहरू जित्यो भन्ने कुरा पनि गर्नुभयो होइन, झन्डै झन्डै 4 महिना सकियो नयाँ सरकार भनेको, यो 4 महिनामा चाहिँ विशेष गरी तपाईँले जे सोच्नु भएको थियो त्यो खालको परिवर्तन पाउनु भएको छ कि छैन?
17: अब जो राम्रै छ अहिलेसम्म राम्रै गरिरहेको छ होइन, पहिलाभन्दा अहिले धेरै राम्रो गरिरहेको छ नेपालमा पनि, अब बाल्य सरकार आइकन धेरै राम्रो गरेको छ, अब यस्तै राम्रै प्रगति गर्दै गयो भने राम्रो हुन्छ भन्ने।
15: साथी तपाईँले पहिले र अहिले फरक छुट्याउनु पर्दाखेरि चाहिँ केमा देख्नु भएको छ?
16: अहिले चाहिँ मैले छुट्याउनु पर्दा पहिला अब जहाँ गयो भने फोहोर मैला हुन्थ्यो भने अहिले बाटो पनि सफा छ, बोट बिरुवा संसारै लागेको छ, फुल रोपेको छ, धेरै रमाइलो छ। अहिले काठमाडौँ सहर पनि हेरिरहँ जस्तो छ, होइन बसिरहँ जस्तो सुन्दरता देखिरहेको छु मैले अहिले। पहिला चाहिँ थिएन, होइन पहिला जहाँ पाए त्यो फोहोर फाल्दा थियो, हरेक गरिरहेको थियो, अहिले त्यस्तो छैन। बाटो पनि सफा छ, अहिले जहाँ जतिखेर ढलहरू पनि धेरै मर्मत भइरहेको छ, सरसफाइ गरिरहेको छ, बाटो पनि धेरै झाडो कुचला देखाएको छ। पहिला त्यस्तो थिएन, होइन पहिला अब त्यो पानी सुकै हेर्ने हो भने त्यस्तो ठाउँमा पहिला साई सालमा गएर त्यस्तो जङ्गल जस्तो थियो, अहिले सबै हरियाली बनाएको छ, होइन पहिला त्यस्तो थिएन, अहिले राम्रो छ।
15: अहिले फरक
16: छ, बाले सफाइ आइकन धेरै फरक छ।
15: अब विशेष गरी श्रमिकै क्षेत्रमा गर्दाखेरि अब सरकारले अझै बढी तलब बढाउने होइन सामाजिक सुरक्षा अघि हामी जे कुरा गरे त्यसमा लगाउनु पर्छ भन्ने कुराहरू देशमै थुप्रै युवाहरू त अब विदेश पनि गइरहेको छन्, झन्डै झन्डै वर्षमा 4-5 लाख गइरहेको भन्ने कुराहरू पनि आइरहेको छ। उहाँहरूलाई सबैलाई यही अवसर दिने भन्ने कुराहरू पनि सुनिन्छ होइन। रोजगारीको क्षेत्रमा चाहिँ केही फरक पाउनु भएको छ कि छैन?
16: रोजगारी पहिलाभन्दा राम्रै छ अहिले, अब पहिला जस्तो हकदप कसैको छैन अहिले, आफ्नो खुल्लाले काम गर्न पाइन्छ। पहिला चाहिँ अब यस्तो यो गर्नै पर्छ भन्ने हुन्थ्यो भने अहिले त्यस्तो छैन, राम्रो छ।
15: अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ सरकारले?
16: अब अझै पनि योभन्दा राम्रो राम्रो गर्दैछ भन्ने चाहन्छु।
15: महँगीका कुराहरू भनौँ न, अब विद्यालयको कर त अब हटाएको छ होइन, स्वास्थ्यमा कर आएको भन्ने कुराहरू पनि आइरहेको छ। उहाँहरूलाई सबैलाई यही अवसर दिने भन्ने कुराहरू पनि सुनिन्छ होइन। रोजगारीको क्षेत्रमा चाहिँ केही फरक पाउनु भएको छ कि छैन?
16: रोजगारी पहिलाभन्दा राम्रै छ अहिले, अब पहिला जस्तो

0: मान्छेलाई हेर्दाखेरि चाहिँ त्यो मान्छेलाई छुने गरी अब मध्यम वर्ग अथवा धनी मानिसहरूको कुरा छोडिदिउँ होइन, सामान्य मान्छेहरू त धेरै छन् नि त, उहाँहरूको लागि चाहिँ के गर्नुपर्छ?
1: सामान्य मान्छे भन्नु भने अब मैले सोचा बुझ्यो भने चाहिँ आफूले दुःख त गर्नै पर्छ, दुःख नगर त अवश्य हुँदैन, दुःख गर्नु पर्यो, त्यो साथसाथै आफू पनि त्यसैमा हिँड्न पर्यो, त्यसैमा लागि पर्यो, र त्यस्तै गरेर म नि म राम्रो बन्छु, म राम्रो गर्छु भनेर सोच बनाउनु पर्यो,
0: मान्छेले त्यसरी गर्नु पर्यो।
1: हजुर,
0: सरकारले
1: पनि गरिरहेको छ नि, अब गर्दैछ, अब फेरि गर्छ होला होइन, गर्छ भन्ने सोचाएको छौँ, अब गर्छ पनि, आफू पनि त्यही ढङ्गमा जानु पर्यो, आफू नै राम्रो बन्दै गएपछि आफू राम्रो सबै राम्रो हुने, आफू नराम्रो त्यसै नराम्रो हुने, राम्रो हेऱ्यो भने सबैलाई राम्रै देखिन्छ, नराम्रो नराम्रै देखिन्छ सबैलाई, होइन र सबै आफैमा भर पर्ने कुराहरू जस्तो लाग्छ मलाई।
0: धेरै धेरै धन्यवाद दाजु तपाईँ। उहाँ हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 का ओम बहादुर श्रेष्ठ। अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सादो बाटो बस्ने चितवनका साजन अरियालको अनुभव सुनौ।
2: हाम्रो श्रमको लागि त्यस्तो केही आम आवाज उठ्या जस्तो लाग्दैन, केही छैन। अब हेर्नु न, हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको होइन, अहिलेसम्म यही श्रममै बस्नु परिरहेछ हेर्नु होइन। जस्तै अब हामी कतै भोट सोट हाल्न गयो, कतै कसैलाई जितायो होइन, अगाडि पनि जितायौँ कतिलाई होइन, अब पछाडि पनि जितायौँ। अब श्रम गरेर खानेलाई त श्रमै गरिरहनु परिरहेछ कि नै, हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ।
0: तपाईँ 20 वर्षदेखि यसमै लागे भन्नुभयो होइन,
2: यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो। तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि
0: त्यही। भनेपछि आय आर्जनको पाटो जस्ताको त्यस्तै
2: छ। अब महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नु त धेरै गाह्रो छ।
0: को को हुनुहुन्छ परिवार?
2: परिवारमा छोरा छोरी बुढा बुढी अनि म।
0: भनेपछि 5-6 जनाको परिवार?
2: 4 जना हामी यहाँ छौँ, गाउँमा हुनुहुन्छ बुढाहरू होइन, हामी फ्यामिली चाहिँ यहाँ छौँ। यो श्रम गरेर हामीलाई यो जति हामीले मेहनत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएनौँ कि,
0: पारिश्रमिक
2: छैन।
0: अनि अहिलेसम्म जतिलाई भोट हाल्नुभयो?
2: हजुर, केही गरेको छैन। अब यस्तो हो, भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र, हाम्रो लागि त हालेको होइन, छोरछोरीको लागि हो होइन। अब हाम्रो लागि त हामीलाई त के नै चाहियो, सामानहरू सस्तै दियोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्, अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीलाई केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन, जस आर्थिक अवस्था जुन व्यक्तिको छ त्यो हेरेर गर्नुपर्ने कुराहरू चाहिँ गर्नुपर्ने।
0: राज्यले के हेरेको छ जस्तो लाग्छ?
2: राज्यले अहिलेसम्म चाहिँ हेरेको छैन, अब अहिले चाहिँ भन्न सकिन्न होइन, त्यसको आधारमा चाहिँ अब 2-4 महिनामा त फेरिने कुरै होइन नि, उनीहरूले चाँचो पाँचो मिलाउनै टाइम लाग्छ, 1-2 वर्षमा बल्ल थाहा हुने कुरा हो देशमा कतिको चेन्ज भयो भन्ने, तुरन्तै चेन्ज त के हुनु केही भएको छैन अहिले त।
0: आम व्यक्तिले चाहिँ श्रमप्रतिको सम्मान चाहिँ गर्छन् कि गर्दैनन्, के लाग्छ तपाईँलाई?
2: आम व्यक्ति यस्तो हो सर, अब हामीलाई चाहिँ कस्तो छ भने श्रम गरेको अहिलेसम्म यो अवस्थामा अब तपाईँको घरबेटीहरू साउहरू अनुसार हो कि, कोही राम्रा हुन्छन् कोही नराम्रा हुन्छन् होइन, तपाईँ काम गर्ने मान्छेलाई त सबैले तपाईँको उनी गर्छन् सम्मानै गर्छन्, किनभने चोरेर लुटेर ढाटेर खानुहुन्न हो कि नै, काम गरेर त खान त सबैले सम्मानै गर्छन्। अब काम भने यस्तो उस्तो भनेको चाहिँ अहिलेसम्म कसैले भन्ने त्यस्तो माध्यम चाहिँ सुनेको छैन, त्यो गिरेर काम चाहिँ गर्नु परेको छैन, आफ्नो जुन काम छ त्यसमा चाहिँ एकदम खुसी नै छौँ कि हामी, भए नि हामीले परिश्रम गरेको पारिश्रमिक हुन्छ नि जुन रकम त्यो चाहिँ हामीलाई पुगेको छैन कि,
0: छोराछोरी हुर्काउनु
2: पर्यो पढाउनु पर्यो, महिनाको मन्थली हाम्रो लगातार काम गर्यो भने 30-35 हजार हुन्छ कि लगातार 1200ले, तपाईँको आउने जाने गाडी भाडा खाजा खर्च गर्दा डेली 2-3 सय त्यसमै खर्च हुन्छ, कोठामा नुन तेल चामल भन होइन, दिनको 2-3 सय कोठामै जान्छ क्या, हाम्रो 6-7 सय त दैनिक जीवनमा हाम्रो चलिरहेको छ क्या, नर्मल्ली पनि खानासाना खानलाई यताउता गर्नलाई त्यो 7-8 सय दिनको खर्चै हुन्छ, 21-22 हजार 25 हजार त हाम्रो परिवार जुन पर्सनल एउटा घरलाई खर्चै हुन्छ क्या, सबैजना म मात्र होइन कि, मजदुर गर्ने चाहे भारी बोक्ने होस् होइन, चाहे जुनसुकै काम गर्ने मजदुरहरू छन् उनीहरूको चाहिँ यही छ अवस्था, मेरो जस्तो छ त्यस्तै छ।
0: ट्रेड युनियनहरूदेखि लिएर विद्यार्थी नेताहरूलाई चाहिँ आन्दोलन गर्ने नारा लगाउने गर्छन्, यो चाहिँ कस्तो लाग्छ तपाईँलाई?
2: यो नारा लगाउनु एक हिसाबले ठिक हो सर होइन, त्यो अब जानु त अब राम्रो हुन्छ भने त हामी पनि जान्थ्यौँ, यो वर्षौली हुँदै आएको कुरा हो जहिले नि, तर यसमा सुनिदिने होइन भनिदिने कोही छैनन् क्या, मेन त अब सरकारले गर्नुपर्ने हो यो, अब यसको लागि छुट्टै अब समिति गठन गर्नुपर्ने हो कि होइन, सङ्घले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने हो होइन।

0: त्यो एउटा संघले चाहिँ अब एउटा हाम्रो चाहिँ प्रस्ताव राखिदिनु पर्यो कि अब काम गर्ने लेबर मजदुरको चार्ज होइन, अब अहिले भारी बोक्ने लाइन त्यही 1200 छ, मिस्त्री लाइन त्यति नै छ होइन,
1: वर्गीकरण भएन,
0: वर्गीकरण भएन
1: सर। अनि विशेष गरी अब दिनभरि काम गर्यो, मासिक तर तलब आउँछ, कसरी आउँछ होला होइन, अनि आए जतिको अब फाटे कोही बिरामी भइदियो भने
0: पुग्दैन, यो तपाईँको यो त जीवन चलाउने एउटा माध्यम मात्र भयो, हामीले काम गरेको जुन छ यो त जीवन साइकल वाटर साइकल जस्तै जीवन चलाउने माध्यम मात्र भयो कि, भोलि हामीले भ्याटै पऱ्यो भने 1-1.5 लाख खर्च हुने बिरामी भयो भने 43,000 बिरामी भयो भने हाम्रो छैन है क्या तपाईँको, त्यसमा जोगाउने पनि ठाउँ पनि छैन, जोगिने अवस्था पनि छैन है, जोगाउने पनि विकल्प पनि छैन कि, अब कि परिवारमा 4-5 जना सदस्य भएर कि सबैजना हुनु पर्यो होइन, अब सानसानो बालबच्चा हुनेहरूको त काममा जानु मिल्दैन, अनि तपाईँको स्कुल फी कोठा भाडा यता उता गर्दाखेरि तपाईँको मन्थली 28-30 हजार जो 25 माथि त हाम्रो पर्सनल व्यक्तिगत खर्च नै जान्छ।
1: अनि वैदेशिक रोजगारीमा जाने सोच आएन?
0: म गइनँ सर,
1: नेपालमै बस्ने,
0: नेपालमै बस्ने भन्यो, मैले पासपोर्ट बनाइ जाने भनेर, अब त्यो सोचै भएन किन जाने, अब मेरो साथीहरू धेरै गएका छन्, हामीसँगै काम गर्ने पेन्डरहरू अस्ति पनि गए, 2-3 लाख फसाएर आए होइन, अगाडि पनि गए, अहिले पनि अब एउटा काम भनेर गएको अर्को काम छ, अब त्यो विदेश जान पनि तपाईँको एकदम आफ्नो मान्छे कि चाहियो होइन, त्यतिकै म्यान पावर एजेन्सीहरू पक्रेर गएर पैसा फसाउनु उहाँ गएर बेकारमा आइसु भने जस्तो किन हुने भयो भने, उहाँ गएर नि त्यही 30-35 हजार कमाउने हो, यहाँ पनि त्यही 30-35 हजार कमाउने हो, त्यो उता चाहिँ अलिकति बचाउन सकिन्छ भने उहाँ पनि त्यस्तै छ, अनि नेपालमा त अब हाम्रो फ्रेस खान पाइयो होइन, किनेर खान सक्छौ नि त, एउटा आफू अलिकति यहाँ चाहिँ खर्च बढी हुने हो, उता अलिकति कम हुने हो भन्ने मात्र हो, नत्र गर्न सक्यो भने नेपालमै छ।
1: अन्तिममा सरकारलाई चाहिँ के भन्नुहुन्छ?
0: सरकारलाई केही भन्नु छैन हाम्रो,
1: जस्तो हकीको कुराहरू अलिकति हामीप्रति पनि ध्यान दिनु पर्यो,
0: हजुर यो अब हाम्रो श्रम जुन श्रम श्रमिकहरूलाई हेर्ने जुन हुन्छ नि सङ्घ अथवा केही हुन्छ नि, उनीहरूलाई चाहिँ हामीले भन्ने हो, उनीहरूले बडो सरकार माध्यम पुर्याउने हो, हामीले सरकारलाई भनेर हाम्रो कुरा त सुनेर कतिजना कुरा सुन्ने होइन, 1-2 जना करोडौँको छन्, अब यहाँ हल गर्ने भनेको तपाईँको नगरपालिका नगरपालिकामा गरिदिने हो, उनीहरूले मान्छे पछि व्यक्ति पछि गर्न सक्नुहुन्न होइन, मेरो भन्नु त केही छैन सरकारलाई,
1: धेरै धेरै धन्यवाद।
0: एकदम एकदम
2: उहाँ हुनुहुन्थ्यो श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातो बाटो बस्ने चितवनका साजन अर्याल। अब ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनपति गाउँपालिकाका बम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ विद्युतीय रिक्सा चलाउनुहुन्छ।
1: अनि यता काठमाडौँतिर आउनु भएको कति
3: काम गरे त तपाईँ अब भने अब बस्या त पहिला त सुरु 15-16 वर्ष सक्नेदेखिबाट यस्तै
1: केटाकेटी बेलादेखि
3: पैसा कमाउनु पर्यो, लाउनै पर्यो,
1: कमाउनु पर्यो, काठमाडौँ सेती हो
3: हजुर,
1: त्यो गाउँमा चाहिँ खेती किसानी नै गरिन्थ्यो,
3: खेती किसानी होइन, त्यतिखेरको बाउ आमाले अलिक दुःखै थियो, दुःख अब पढाइ पढ त भने हो आफूलाई नै अब त्यस्तै मन त्यति अब
1: खुलेन
3: खुलेन, अब साथी गाए उहीमा सबैजना त्यस्तै हो, यस्तै
1: छोराछोरी चाहिँ ठुलै छन्
3: छोरा छोरी अब अलिअलि सानसानो पढाइ यस्तै, कुनै उतै गाउँतिर काम गर्छ, कुनै उतै धेरै
1: अब के गर्ने काठमाडौँतिरै बस्ने कि
3: अब आई भन्छ नि सर पढेपछि घरतिरै जानुपर्छ, नभए यसो फुर्सदमा यसो अलिअलि
1: यहाँ चाहिँ
3: तेल मसला खर्च कमाउनै पर्यो भने
1: जीविकोपार्जन गर्न खाना बस्न खर्च रिक्सा चलाएर
3: पुगेको छ,
1: कतिको सजिलो छ रिक्सा चलाएर खान काठमाडौँमा बस्न?
3: सजिलो त के भन्नु अब टपी पुलिसले समाउँछ, अनि अब त्यही त नि त्यही माग्छ, छिटो जा भन्छ, रोक्नु दिन्न,
1: के भन्छ टपी
3: टपीले कहाँ थन्यौ थन्यौ भन्छ, अब यो त लामो लामो सामान यस्तो सामान बोक्ने हो भन्छ, के भन्नु अब सामान नबोकन हो भाइ छैन सामानै बोक्नु फाइल्दै
1: थिएटाउन सजिलै छ
3: सजिलो भए भएदेखि के गर्नु
1: होइन मतलब यसमै पनि
3: सजिलो भए भएदेखि यसो के गर्नु अब त्यस्तै सजिलो भनौँ कि दुःख भनौँ कि जे अनि त्यस्तै अब दुःखले गर्दाखेरि गर्नै पर्यो बाध्यताले अब सजिलो भए त आनन्दले बस्नु पनि पर्दैन बस्ने। तोकी तो सर
2: कती को कमाए हुन्छ इस साल
3: हुन्छ 500-900
2: दिन में पुग्छ बस्न खान
3: अब पुया नभए न त्यति पुरन पर्यो सर पुग्दैन पुग्न अब के
2: बाने देखि खटिनु हुन्छ
3: बाने अब पसल खोलेपछि आए बसे आए टिबाए भन्ने लैयानी आए न भने अब यतै बस्ने
2: कहिलेकाहीँ त टिप नपाउनु पनि सकिन्छ होला
3: त्यही धेरै बजे बजे है
2: नपाउँदाखेरि चाहिँ दिनभरि बसेको बसे कमाइ पनि हुँदैन दिनमा कहिलेकाहीँ त धेरै हुन्छ नि त टिप त
3: धेरै भए भने त्यस्तै 10,000-12,000 हुन्छ अब त्यसैले अब मेकअप बराबर गर्ने त्यति कहिले नकमाउँदा नि त्यसैले गर्नु पऱ्यो कमाउँदा नि त्यसैले गर्नु पऱ्यो
2: कहिले धेरै टिप भेटिन्छ पाइन्छ
3: कहिले 3-4 दिन हुन्छ
2: कहिले
3: कहिले त्यति बजे बजे गर्नु भने
2: नआउने दिन चाहिँ के गरिन्छ अरूतिर विचार गरिन्छ लागिन्छ कि
3: लाग्दैन रे नआउने गर्नु भने शनिबार छुट्टी हुन्छ
2: शनिबार चाहिँ छुट्टीमा बस्नु चाहिँ अनि अरू काम गर्न चाहिँ मन लागेन
3: के गर्नु अब सरले के काम दियो भने गर्ने हो नि
2: पहिला आफू तपाईँ त 15-16 वर्षदेखि नै काठमाडौँ सिर्नु भएछ होइन अब अलि राम्रो अलिकति हुन्छ नि गतिलो काम पाउने गर्ने इच्छा त धेरैको हुन्छ
3: अब खै पायो भने गर्ने छ र
2: अब त बुढो भयो
3: बुढा त भयो
2: कति पुग्नु
3: भयो नि अब 28 सालको
2: 28 सालको
3: अब चाहिँ अब सही भने गर्ने नसही भने अब गाउँ धेरै यस्तै हो त
2: गाउँतिर जाने खेती गर्ने
3: खेती गर्ने भन्ने सोच विचार त्यही छ अब
2: अनि कमाएको पैसाले घर पठाउन पुग्ने हुन्छ
3: अब त्यही त नि अब चाह्यो भने अब साथसाबडी भने गर्नु पऱ्यो कोही नै गरेर भने पुर्नु पऱ्यो पुऱ्याउनु पुऱ्याइरहनु पऱ्यो अब नपुग्यो भने के गर्नु अब छोडेपछि फेरि के गर्नु त खै केही उपायहरू गर्न सकेको छैन छोडौँ भने 2-4 पैसा दिएको छैन खानै परिहाल्यो लाउनै पऱ्यो झाम्रे धुनु भने सर के गर्नु
2: त्यसकै लागि भए पनि
3: त्यही भन्नु यसो खटिरहेको
2: खटिनु पर्यो बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म होला कहिलेकाहीँ त्यो भन्दा पनि धेरै खटिनु पर्यो
3: त्यही पनि अब आयो भने कहिले खट्नै पऱ्यो नि अन्त 2-4 बजी हुन्छ भनेर रुङ्नै पऱ्यो खट्नै पऱ्यो
2: त्यसमाथि काठमाडौँमा त सबै सामान महँगो छ कोठा भाडा तिर्नुपर्छ खाना पर्छ
3: परिहाल्यो त्यही भएर यसो सानो सानो झुप्रे झाप्रे पनि बसिरहेको छ अब त्यस्तै अब हुन पहिलाकै डर डरमै झन् दिने दिन्न अब के हेर्नु नदिसकेपछि त्यही डरमा नि जानु पर्यो
2: कमै हो भन्ने कुरा गर्छ
3: त्यही त कमै त भयो सबै कुरामा भाउ फेरि महँगै छ काम दामको अलिकति कमै
2: आफूले पाउने चाहिँ कम छ
3: कम छ
2: के गर्नुपर्छ कसरी सजिलो हुनुपर्छ अब
3: खै अब सजिलै हुनुपर्छ त भने नि सजिलो के गरेर सजिलो होला त सरहरूले भन्नु पऱ्यो अब यो त दुःख सुख गर्नु पर्दैन आनन्द बसेर केही सुविधा दिनुहुन्छ कति भने अब आनन्द अब तेह्र सानो केही न केही त अब त बसेर मात्रै त भएन
2: उपाय दिनु पर्यो
3: उपाय चाहिँ दिनु पर्यो भने
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बमबहादुर श्रेष्ठ देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग अनुभव भोगाई समस्या र अपेक्षाका कुरा गर्यौं देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु नमस्कार
4: यही साउन 16 गते तेस्रो शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: Extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड
5: रेडियो भेरी एफएम।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु पर्नु भएको छ। यसअघि इनरुवा नगरपालिका 3 र 6 को पूर्वी सीमा महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़ जुलुस सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसूलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़िएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुधे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फैकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमा तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
10: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
9: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
10: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
9: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
10: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखा ले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इटा लोड गरी गुल्मीका लागि छुटेको लो 2 ख 24 47 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पूरा गरेका हुन्। यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालको दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर, किनकि
2: हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: the
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ट्ज।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म सिसी एग्रुभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिज एग्रुभेट है, सिरिज एग्रुभेट.
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लाइज अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ.
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्.
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो. सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्.
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ.
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो. सबै मिलेर मौन होइन संवाद गरौं. डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ. साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ.
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्. उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गर्दछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ.
3: गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक

0: रूपले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: यस जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
3: सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9949563667 र 9842।

0: Extreme energy drink.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज
6: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसुममा बीबीए र बीएचएम कार्यक्रम का लागि नयाँ भर्ना खुल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसम, वीरनगर सुर्खेत, फोन नम्बर 0385-25352, 98-85-52601 र 98-482-29-324।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 0385-22253 र मोबाइल नम्बर 98-85-56-455।
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिनु भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा। साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
8: सबैको मान्छु नै
9: रेडियो भेरी एफएम।

0: Media.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBSमा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-1936 र 98-488-966।
6: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित

0: रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Liponia.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो
3: न टिपिराख. फोन नम्बर 9820293948, 9820293948.
4: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज.
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ.
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलुका 5 बजे सकिँदै, समयमै दावी पेश गर्ने नेकपा नेता शाहीको दावी। वीरनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने। र विश्वकप लीग 2 त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित, अन्तिम खेलमा भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले दिएको समय आज बेलुका 5 बजे सकिँदैछ। उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बेलुका 5 बजेभित्र मुख्यमन्त्रीको पदका लागि दावी पेश गर्न यसअघि आह्वान गर्नुभएको हो। गत शनिबार मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो। केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच प्रदेशमा सत्ता समीकरण गर्ने सहमति भएसँगै कर्णालीमा नेकपालाई मुख्यमन्त्री भाग परेको छ। यसअघि नेपाली कांग्रेस र नेकपाका नेताहरूले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव पेश गर्दै सरकार गठन गर्ने तयारी गरे पनि एकाएक केन्द्रमा नेकपा र एमाले बीच सत्ता गठबन्धनको सहमति भएको हो। नेकपा संसदीय दलका नेता मंगल बहादुर शाहीले तोकिएकै समयमा मुख्यमन्त्रीका लागि दावी पेश गरिने बताउनु भएको छ। यता एमाले सबै काम कारवाहीको जिम्मेवारी संसदीय दलका नेता यामलाल कणेललाई दिएको छ। अहिलेसम्म कणेल र शाहीबीच औपचारिक संवाद भने शुरू हुन सकेको छैन। सत्ता गठबन्धन लगतै दुवै नेताहरू केन्द्रमा पुगेर शीर्ष नेतृत्वसँग छलफल गरेर आज बिहान मात्रै फर्किएका छन्। यद्यपि अहिले 11 बजेपछि दुई नेताबीच छलफल हुने बताइएको छ। सत्ता गठबन्धनका लागि काठमाडौँ पुगेका कर्णेललाई आज बिहान मात्रै सुर्खेत फर्कनु भएको हो। कर्णेल नेकपाकै कारण आफ्नो सत्ता अपमानजनक तरिकाले ढलेको भन्दै असन्तुष्ट बन्नु भएको छ। वीरनगरमा अबदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ। नगरपालिकाले एक कार्यक्रमको आयोजना गरे, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको औपचारिक शुरूआत गरेको हो। नगर प्रमुख मनमाया ढकालले हिजो प्रणालीको उद्घाटन गर्दै सबै सेवा पूर्ण रूपमा कानूनमा आएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रभावलाई छरितो, सहज र पारदर्शी बनाउने अभियान अन्तर्गत नगरपालिकाले भवन निर्माण प्रक्रियालाई पूर्णत डिजिटल प्रणालीमा रूपान्तरण गरेको उहाँको भनाइरहेको छ। यो सेवा मार्फत सेवाग्राहीले भवनको नक्सा पेश गर्ने, आवश्यक कागज अपलोड गर्ने, राशि तथा शुल्क तिर्ने, निवेदनको अभ्यास बारे अनलाइन मार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सबै काम एउटै डिजिटल प्लेटफर्मबाट गर्ने भएकाले पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने नक्सा शाखा प्रमुख इन्जिनियर किशोर कणेलले बताउनु भएको छ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डमा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार तेस्रो खेलमा पनि हार बेहोरेको छ। श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45, कप्तान रोहित पौडेल 41 र आरिफ शेखले 38 तथा कुशल भुर्तेलले 34 अनि गुलशन झाले अभिजित 19 रन बनाउनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको हो। यसअघि पहिलो भेटमा पनि नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो भने घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग 2 को शीर्ष 4मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना लगभग सकिएको छ। अब यस श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। नामिबियासँग पराजित भएसँगै नेपाल फेरि 6 औं स्थानमा झरेको छ भने नामिबिया 5 औं स्थानमा उक्लिएको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 0383-521-179, मोबाइल नम्बर 98-585-54-899 र 97-679-044-43।
5: सूचना:
2: यही साउन 16 गते तेस्रो शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 0383-521-987 र मोबाइल 98-585-50-696।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने,
10: कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
11: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
12: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
13: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुन्ने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतसँगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
10: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।

0: Mania.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: रेडियो भेरी एफएम

0: स्नातकतहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया।
0: एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत।

0: अरु त आफै भन्दिनँ क्या,
1: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
2: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98484956576।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: Media.
1: Extreme energy drink.
2: पायल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55।
4: यो जिन्दगीले पनि केही लथार बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-966।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ मुगलिन सड़क अवरूद्ध, खुलाउने काम चल्दै। यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान 9:15 पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड़ र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, गुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि उहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामिछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-6601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका 6 काकड़ भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 बिन्दवासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावी रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट माओवादीको विकेट लिने खेलाड़ी बने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
3: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गतेसम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: यही साउन 16 गते तेस्रो शनिबारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: रेडियो भेरी एफएम

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: रेडियो भेरी एफएम।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97

0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383 590 6993।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198 198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 MHz
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Media, Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विजयनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लकी पिरा नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दाबिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्य चया देखिने, छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
0: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
10: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769993।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त पर परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145।
1: आगे दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचार

0: पास्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा
5: के रे के भन्छ नि दाजु मैले त पुरै बुझिन त
6: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
6: ल टिपिराख फोन नम्बर 98202993 98202993

0: ship on the earth. Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्रीहरू भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, श्री श्री एग्रोभेट है, श्री श्री एग्रोभेट।
6: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0383-525-352, 98-582-601 र 98-482-29-324।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
4: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
6: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
6: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
7: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडोस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय, वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
8: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
9: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराशुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।

0: Sonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सबैको मान सुने
7: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
1: सूचना
3: यही साउन 16 गते तेस्रो शनिबारको दिन
4: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 9858-50-696
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थाक्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित

0: सूर्जन ढोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो?
0: ल टिपी राख, फोन नम्बर 9820293948, 9820293948।
2: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745 र 9145 84 0130।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: Mania. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपाल क्षेत्र, टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।
6: रेडियो भेरी एफएम।

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
2: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
3: लोक सेवा आयोगका किताबहरू,
2: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-5-2-702।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-6-93।
8: रेडियो भेरी एफएम,
9: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 3 बजेको छ।
10: Dream Energy Drink. Taste the difference. Feel the energy.
11: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोको कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्र सहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र मा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रवेश परीक्षा 24 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-94-33-493-555।
11: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेस प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी मुद्दाको 69.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम प्रयोग लामो समयदेखि पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको अस्टिन ग्रेव्सले लगातार ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरे समापक्ष

0: Patagonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम।

0: त्यो मनको कुरा खोल न
1: खोल न
2: अहिले धत्तारल दिन्छौ नि फेरि
1: त्यसो भए आऊ न त बस
2: तिमी नै बस ल
0: बुझन यो मनको कुरा बुझन
2: है

0: Media.
1: Extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री एग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
7: रेडियो भेरी FM.

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: रेडियो भेरी एफएम

0: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 98480 44631।
4: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-5-22-253 र मोबाइल नम्बर 98-85-56-455।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा सरकार गठनका लागि दिइएको समय सकिन एक घण्टा बाँकी, समयमै दावी पेश गर्ने नेकपा नेता शाहीको निर्णय बनाई, दैलेखमा प्रहरी पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षिकाको ज्यान गयो, सुर्खेतको लेगबेसीमा जीप दुर्घटना हुँदा 12 जना घाइते, र विश्वकप लीग 2 अन्तर्गत त्यो विशेष श्रृंखलामा नेपालको लगातार तेस्रो हार, चौथो तथा अन्तिम खेलमा भोलि नेदरल्याण्डसँग खेल्ने। कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले दिएको समय सकिन अब एक घण्टा मात्र बाँकी रहेको छ। समय सकिन एक घण्टा मात्र बाँकी रहँदा पनि अहिलेसम्म दावी पेश पनि भइसकेको छैन। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बेलुकी 5 बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो। गत शनिबार मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया शुरू भएको केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच प्रदेशमा सत्ता समीकरण गर्ने सहमति बनेसँगै कर्णालीमा नेकपालाई मुख्यमन्त्रीको भाग परेको छ। नेकपा संसदीय दलका नेता मंगल बहादुर साईले तोकिएकै समयमा मुख्यमन्त्रीका लागि दावी पेश गरिने बताउनु भएको छ। केही बेर अघि संसदीय दलको बैठक सकिएको भन्दै उहाँले नेकपा एमालेसँग यसअघिका सबै तिक्तता बिर्सेर अब मिलेर अघि बढ़ने निर्णय गर्दै बैठक सकिएकोले अब केही बेरमै दावी पेश गरिने बताउनु भएको छ। यता एमाले सबै काम कार्यवाहीको जिम्मेवारी संसदीय दलका नेता कणेललाई दिए पनि अहिलेसम्म कणेल र साईबीच औपचारिक वार्ता हुने नभएको बुझिएको छ। दुवै नेता काठमाण्डुबाट आज बिहान मात्र फर्कनु भएको हो। सत्ता गठबन्धन फेरबदल भएपछि नेतृत्वसँग वार्ता गर्न पुगेका कर्णेल र साई आज बिहान 8 बजे मात्रै सुर्खेत फर्कनु भएको हो। कर्णेलले नेकपाकै कारण आफ्नो सत्ता अपमानजनक तरिकाले ढलेको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ। दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एकजना शिक्षकको ज्यान गएको छ। नारायण नगरपालिका 11 विन्दवासिनीका 30 वर्षीय विष्णु कुमारी शाहीको पहिरोले बगाएको ढुङ्गा लागेर ज्यान गएको दैलेख प्रहरीले जनाएको छ। नौमोले गाउँपालिका एक टोली स्थित माइती घरको खेतमा काम सकेर फर्किने क्रममा भूतखोला नजिक पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा शाही गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटामा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकाले दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्पराज रोकाले शाही नौमुले गाउँपालिका एक राईली स्थित कृष्ण आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनु भएको बताएको छ। पूर्वी सुर्खेतको लेगबेसीमा जीप दुर्घटना हुँदा 12 जना घाइते भएका छन् भने 5 जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहान 10 बजेतिर लेगबेसी नगरपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने हलकण्डरामा दुर्घटना भएको जनाएको छ। डाँडा गाउँबाट दशरथपुर हिँडेको VE1540 नम्बरको मुस्ताङ जीप उकालोमा आफै अनियन्त्रित भई दुर्घटना परेको डीएसपी कपेन्द्र सिंह बोहराले बताउनु भएको छ। दुर्घटनामा गाड़ी चालक लेगबेसी नगरपालिका 4 का 23 वर्षीय दिपेश पुनसेत, लेगबेसी 6 का 22 वर्षीय सुषमा कार्की, 26 वर्षीय तिलसरा श्री, 70 वर्षीय अमृता कार्की, 70 वर्षीय खगिसरा विक, 7 वर्षीय दर्शन विक र 5 वर्षीय जुना सुनार घाइते हुनुभएको छ। यस्तै यही ठाउँका अन्दाजी 30 वर्षीय उमा राणा, 23 वर्षीय मीना परियार, 28 वर्षीय गीता सुनार, 27 वर्षीय दिलमा विकर, 28 वर्षीय समीक्षा विक पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरूको दशरथपुर मेडिकलमा उपचार चलिरहेको छ भने गम्भीर घाइते भएका 5 जनालाई वीरनगर स्थित माया नर्सिङ होममा पठाइएको प्रहरीले जनाएको छ। र आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। नेदरल्याण्डमा जारी श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित हुन पुगेको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38 र कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। यसअघि नेपाल पहिलो भेटमा पनि नामिबियासँग 8 विकेटले पराजित भएको थियो भने आयोजक नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको थियो। नेपालले अब श्रीलंकाको अन्तिम खेलमा भोलि आयोजक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। हस्त हरिलाई दिउँसो 4 बजेको भेरि हाइलाइट सक्यो। अहिले 5 बजेको भेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
2: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0383-525-352, 98-582-601 र 98-482-29-324।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेछै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054 67993।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु लाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराग, फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्यकर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो भेरी एफएम

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
9: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
9: 198-198।
7: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारी गरिँदै समय सकिँदै दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एकजना शिक्षकको ज्यान गयो। सुर्खेतको लेक बेसीमा जीप दुर्घटना हुँदा 12 जना घाइते। र विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित। चौथो तथा अन्तिम खेलमा भोलि बलियो टोली नेदरल्याण्डसँग भिड्ने। कर्णाली प्रदेशमा सरकार गठनका लागि अन्तिम तयारी भइरहेको बताइएको छ। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी गर्न पेश दिएको समय सकिँदै गर्दा अहिले समयभित्रै पेश गर्ने तयारी भइरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले बताएका छन्। प्रदेश प्रमुखले दलहरूलाई सरकार गठनका लागि आज अहिले 5 बजे समयको सीमा दिनुभएको थियो। गत शनिबार मुख्यमन्त्री यामलाल कर्णेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो। केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच सत्ता समीकरण बनेसँगै कर्णालीमा नेकपालाई मुख्यमन्त्री भागमा परेको छ। नेकपा संसदीय दलका नेता मंगल बहादुर शाहीले तोकिएकै समयमा दावी पेश गर्ने बताउनु भएको छ। यता एमाले सबै काम कार्यवाहीको जिम्मेवारी संसदीय दलका नेता यामलाल कर्णेललाई दिएको छ। कर्णेल र साई दुवैजना केन्द्रमा नेतृत्वसँग छलफल गरेर आजै बिहान मात्र जिल्ला फर्कनु भएको हो। कर्णेलले नेकपाकै कारण सत्ता अपमानजनक तरिकाले ढलेको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ। दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एकजना शिक्षकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकाले नारायण नगरपालिका 11 बिन्दवासिनीका 30 वर्षीय विष्णु कुमारी शाहीको पहिरोले बगाएको ढुङ्गा लागेर ज्यान गएको बताउनु भएको छ। शाहीले नौमूले गाउँपालिका 1 अराइली स्थित कृष्ण आधारभूत विद्यालयमा पढ़ाउँदै आउनु भएको थियो। नौमूले गाउँपालिका 1 टोली स्थित माइती घरमा खेतमा काम सकेर फर्किने क्रममा भूतखोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते हुनुभएका शाहीको उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटामा ज्यान गएको हो। उहाँका 6 वर्षका छोरा छन् भने श्रीमान 3 वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ। सुर्खेतको लेक बेसीमा जीप दुर्घटना हुँदा 12 जना घाइते भएका छन् भने 5 जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहान 10 बजेतिर लेक बेसी नगरपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने हलकण्डरा भन्ने ठाउँमा दुर्घटना भएको जनाएको छ। डाँडा गाउँबाट दशरथपुर हिँडेको भे 1X540 नम्बरको मुस्ताङ जीप उकालोमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी कविन्द्र सिंह बोहराले बताउनु भएको छ। उहाँले सामान्य घाइतेहरूको स्थानीय मेडिकलमा र गम्भीर घाइते भएका 5 जनालाई ब्रिन्नरमा रहेको माया नर्सिङ होममा ल्याइएको बताउनु भएको छ। र नेदरल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट लीग 2 को त्रिदेशीय श्रृंखलामा नेपालले लगातार तेस्रो खेल पनि हारेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। लगातार 3 खेल गुमाएको नेपाल जारी श्रृंखलामा पहिलो जीतको लागि संघर्ष गर्दैछ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनको झिनो अन्तरले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। यसअघि नामिबियासँगको पहिलो खेलमा 8 विकेट र आजक नेदरल्याण्डसँगको पहिलो खेलमा नेपाल 6 विकेटले पराजित भएको थियो। नेपाललाई अब लीग 2 को शीर्ष 4मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना भने निकै कठिन बनेको छ। यसका लागि नेपालले अब बाँकी सबै 5 खेल जित्नुका साथै अरू खेलको नतिजा पनि अनुकूल हुनुपर्ने भएको छ। हस् त अहिलेलाई साँझ 5 बजेको भेरि हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-9066।

0: me a
1: extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिजन बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: यही साउन 16 गते तेस्रो शनिबारको दिन
3: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
6: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
7: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
8: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
9: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत

0: एग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरियस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: रेडियो भेरी एफएम

0: यह जिंदगी ने लछर बाटो लाला जो विदेश जाऊ पासपोर्ट बनाने पैसा करने
1: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
0: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
2: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
1: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
0: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट
0: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
1: ल टिपिराग फोन नम्बर 9820293948 9820293948
3: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ
3: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत फोन 0383522360
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 0385212050 0385213755 मोबाइल नम्बर 9848502727
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी
10: Radio Berry FM
11: Extreme energy drink
12: Time check Ahile thik 6 bajeko cha
13: Extreme energy drink Taste the difference Feel the energy
14: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
11: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन
14: खहरी खोलामा पहिरो खस्ता नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध सञ्चालनमा ल्याउन समय लाग्ने भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह
11: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी
15: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरण छ
14: जापानमा शक्तिशाली भूकम्प एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे सुनामीको चेतावनी फिर्ता
11: र काबा भलिबल च्याम्पियनशीपमा छवटै खेल हारेको नेपाल अन्तिम स्थानमा फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त
16: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
17: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
16: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
18: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
19: फोन 056-494-333 493-555
14: नेपाल दर्पणमा अब खबरको सिलसिला स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ सरकारी निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन् वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ बिहान अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ विशेष गरी दीर्घ रोग भएका बिरामी नियमित फलोअपमा आउने बिरामी परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन् आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रायसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ
11: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड़ भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आएको भनाइ छ आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ
14: सुनसरीको दिवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकड़ेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। घटनाको निष्पक्ष छानबिन दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा कर्फ्यू कायम रहेको छ भने दिवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान 7 बजेदेखि बेलुका 7 बजीसम्म निषेधाज्ञा लागू गरिएको छ। दिवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजीसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाड़ीमा समेत रोक लगाएको छ।
11: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृति कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोडफोड, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
14: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका 4:45 त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बर्खायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम लिन पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
11: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानैपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसेले बताउनु भएको छ।
14: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
20: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
21: एनबीएल सर्वसुलभ आवास कर्जा
22: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
21: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
22: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
21: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
22: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
21: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
22: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
21: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
22: शर्तहरू लागू हुनेछन्।
23: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यान आकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डीजे निषेध, खरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिङ सड़क खण्ड फेरि अवरूद्ध, संचालनमा आउन केही समय लाग्ने नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
14: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पछि बिहिबार बेलुका 6 बजीसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवतजावत गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
11: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
15: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेको छ. सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ. अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दैन.
0: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
15: समायोजन हुन्छ. अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ.
0: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम
15: गर्नुपर्छ? एउटा सिस्टम लागू भइसकेको छ. अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ.
0: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
15: अब यस्तो हो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो. अब बिजुलीको बिल एक दिन हुँदैन, हाम्रो एक गतेदेखि लिएर मसान्तसम्म नै रिडिङ हुन्छ होइन. त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ. भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन. अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो. एउटा महिना चाहिँ यो ट्रान्जेक्सन पिरियड संसार भएकै यस्तो हुन्छ होइन. र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्क चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिना त लाउन मिल्थ्यो होइन. यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत, र त्यो खपत छुट्याउन सकिँदैन होइन. त्यो प्र्याक्टिकल डिफिकल्टी छ. अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो. अब एकचोटि हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालयसँगलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब धेरै हो, अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो. यसको हामी मिलाउँछौँ.
0: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो, तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन, त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो. भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो?
15: हाम्रो सम्पर्क भइरहेको थियो, अब लिखितमा गरिएको थिएन, एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन. हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएदेखि भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन.
0: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो, त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ. अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ, फिर्ता आउने सम्भावना कतिको छ त?
15: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अनि बजेटमा आएको यो हो, त्यो हामीले भन्न सक्ने कुरा पनि हुँदैन. सरकारले उपयुक्त टाइममा के गर्ने भनेर सोच्न सक्ने कुरा त्यसले हो, हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो.
0: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन?
15: छैन छैन. अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ.
1: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल. नेपाल दर्पणमा खबरकै सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री भारेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ. उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो. कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन. पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री भारत शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए. प्रश्नको जवाफमा प्रवक्ता जयसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो.
2: नेपालमा मानव बेचबिखन तथा असार पसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ. मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ. आन्तरिक रूपमा डान्स बार, दोहोरी साँज, मसाज स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ. यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ. दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्.
1: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। पाँच दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउन यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ। यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444631।

0: Extreme Energy Drink.
1: 16 गते तेस्रो शनिबारको दिन
2: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
5: बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.8 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1,04,00,000 किता शेयर 4,42,00,00,000 रूपियाँमा किनबेच भएको छ।
6: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेसफो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग धान्न सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गरेको छ।
5: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
5: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमा मोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिनमुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्केका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्नेच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाय आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
6: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसैसँगै छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएका छन्।
6: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले सन् 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंगिआएका थिए। सन् 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले सन् 2030 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
6: खहरे खोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
5: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण।
6: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
5: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई नियुक्त, भोलि शपथ र मन्त्रीमण्डल गठन गरिने।
1: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गयो। सुर्खेतको लेगबेसीमा जीप दुर्घटनाउँदा 12 जना घाइते।
0: बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा।
1: र विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलामा नेपाल लगातार 3 खेलमा जीत विहीन। घरेलु टोली नेदरल्याण्डसँग खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसद दलका नेता मंगलबहादुर साई नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुखले कर्णालीको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा साईलाई नियुक्त गरिएको हो। मुख्यमन्त्री साईले यसअघि आज नै मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालय पुगेर आफ्नो दावी पेश गर्नु भएको थियो। दावी पेश गर्ने क्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी हुनुभएको थियो। साई कर्णालीको 5 मुख्यमन्त्री बन्नु भएको छ भने 2 वर्ष प्रमुख प्रतिपक्षी दलको नेकपा सत्ता समीकरण बदलिएसँगै फेरि उहाँ सत्तामा फर्किनु भएको हो। प्रदेश प्रमुखको कार्यालयका अनुसार साईलाई आजै नियुक्त गरिएको र भोलि शपथ ग्रहण र मन्त्रीमण्डल विस्तार गरिने तयारी रहेको बताउनु भएको छ। कर्णाली प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आज बेलुका 5 बजेसम्मका लागि समय दिनुभएको थियो। उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई बेलुका 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो। अस्ति मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको थियो। केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच प्रदेशमा सत्ता समीकरण गर्ने सहमति भएसँगै कर्णालीमा नेकपालाई मुख्यमन्त्री बनाउने भाग परेको थियो।
0: उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कंग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनैतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कंग्रेसका 5 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका हुन्। नेपाली कंग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा दिने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तेमलसेना, वन तथा वातावरण मन्त्री देवकिरण प्रसाद कला रहनु भएको छ। केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कंग्रेसले सरकारबाट बाहिरिने निर्णय गरे को हो। कंग्रेस सरकारबाट बाहिरिसँगै अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठनको तयारी अघि बढ़ेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँड तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेतृत्वबीच छलफल भइरहेको बताइएको छ।
1: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकाईले नारायण नगरपालिका 11 बिन्दवासिनीका 30 वर्षका विष्ण कुमारी साईको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको बताउनु भएको छ। साईले नौमोले गाउँपालिका 1 स्थित राईली कृष्ण आधारभूत विद्यालयमा पढ़ाउँदै आउनु भएको थियो। नौमोले गाउँपालिका 1 टोली स्थित माइती घरको खेतमा काम सकेर फर्किने क्रममा भुते खोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते हुनुभएका साईको उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। उहाँका 6 वर्षका 1 छोरा हुनुहुन्छ भने श्रीमान विगत 3 वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनु भएको प्रहरीले बताएको छ।
0: पूर्वी सुर्खतको लेगबेसी नगरपालिकामा जीप दुर्घटना हुँदा 12 जना घाइते भएका छन् भने 5 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहान 10 बजेतिर लेगबेसी नगरपालिका वडा नम्बर 5 र 6 को सीमानामा पर्ने हलकण्डरा भन्ने ठाउँमा दुर्घटना भएको बताएको छ। डाँडा गाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे एक 540 नम्बरको मुस्ताङ जीप उकालोमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी कविन्द्र सिंह बोहराले बताउनुभयो। दुर्घटनामा गाड़ी चालक लेखबेसी नगरपालिका चारका 23 वर्षीय दिपेश कोन, लेखबेसी छका 22 वर्षीय सुषमा कार्की, 26 वर्षीय तिलसरा सिरिस, 70 वर्षीय अमृता कार्की, 70 वर्षकै खगिसरा विक र 7 वर्षीय दर्शन विक तथा 25 वर्षीय जुना सुनार घाइते हुनुभएको छ। यस्तै त्यही ठाउँका अन्दाजी 30 वर्षीय उमा राणा, 23 वर्षीय मीना परियार, 28 वर्षीय गीता सुना, 27 वर्षीय दिलमाया विक र 28 वर्षीय समीक्षा विक पनि दुर्घटनामा घाइते हुनुभएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा ल्याइएको प्रहरी प्रवक्ता बोहराले बताउनुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनियो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: मिल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
7: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: तपाईं अहिले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको मुख्यमन्त्रीमा नेकपाका संसद दलका नेता मंगलबहादुर साई नियुक्त, भोलि शपथ र मन्त्रीमण्डल गठन गरिने, दैलेखमा पहिरोले खसालेको ढुंगा लागेर एक शिक्षकको ज्यान गयो, सुर्खेतको लेगबेसीमा जीप दुर्घटना हुँदा 12 जना घाइते लगायतका खबर प्रस्तुत गरिन्।
0: अब बाँकी खबर। दार्चुलामा खोला तर्न निर्माण गरेको काठको पुल भाँचिँदा खोलामा खसेर एकजनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका 8 र 3 को सीमाना पर्ने गाडे खोलामाथि निर्माण गरेको काठको पुल भाँचिँदा मालिकार्जुन 8 का स्थानीय 56 वर्षीय धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेल खेतबाट फर्कने क्रममा आरबाट भन्ने स्थानमा गाड खोला तर्दै गर्दा पुल भाँचेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। धनसिंहको सब पुलभन्दा करिब 300 मिटर तल खोलामा फेला परेको छ। खोला तर्ने क्रममा भाँचेको यो काठको पुल गत वर्ष मात्रै निर्माण गरिएको हो।
1: कालीकोटमा लगातारको वर्षापछि कर्णाली नदी र तिला नदीको जलस्तर उल्लेखनीय रूपमा बढ़ेको छ। पानीको बहाव तीव्र बन्दै जाँदा दुवै नदीको संगम स्थल दोभान क्षेत्र जलमग्न भएको छ। सामान्य अवस्थामा देखिने नदी किनाराका भागहरू अहिले पानीले ढाकिएका छन् भने दोभान क्षेत्रमा रहेको सानो संरचना समेत चारैतिरबाट नदीले घेरेको छ। वर्षायामसँगै हिमाली तथा पहाड़ी भेगमा परेको निरन्तर वर्षाका कारण नदीमा पानीको मात्रा बढ़दै गएको छ। कर्णाली र तिला नदीको संगममा पानीको तीव्र वेगले प्राकृतिक सौन्दर्यलाई अझ मनमोहक बनाएको हो। नदी किनाराका बस्ती, खेतीयोग्य जमीन तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सूचना जारी गर्दै नदी किनाराका नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो। उहाँले विशेष गरी नदी किनारामा अनावश्यक आवाजात नगर्न, माछा मार्ने तथा नदी पार गर्ने कार्यबाट टाढा रहन अनुरोध गर्नु भएको छ। कर्णाली तिला दोभानको यो मनमोहक दृश्यले प्राकृतिकको अनुपम सौन्दर्य झल्काएको पनि वर्षायाममा नदीको बढ़दो बहावले जनधनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उहाँको भनाई छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई सुरक्षित दूरीबाट मात्र दृश्य अवलोकन गर्न आग्रह गरिएको छ।
0: सल्यानमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ग्यास सिलिण्डर डिलर व्यवसायलाई उपभोक्ता मैत्री, पारदर्शी र व्यवस्थित वितरण गर्न निर्देशन दिएको छ। जिल्लाभर ग्यास अभाव भएको गुनासो बढ़ेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा सरकारवालाहरूको बैठक बसेको हो। छलफलमा व्यवसायीहरूले चैत महिना यता सल्यानमा एलपी ग्यासको आपूर्ति करिब 60% घटेको बताएका छन्। लामो समयदेखि पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्य वृद्धिको असर समेत देखिन थालेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्यास आपूर्ति भएपछि रातिको समयमा सिलिण्डर अनलोड नगर्न, प्राप्त भएको ग्यास पालोका आधारमा पारदर्शी रूपमा वितरण गर्न तथा वितरणको स्पष्ट अभिलेख राख्न पनि निर्देशन दिनुभएको छ। उहाँले कृत्रिम अभाव सृजना हुने गरी ग्यास सिलिण्डर भण्डारण नगर्न व्यवसायलाई आग्रह समेत गर्नुभएको छ। उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूले अभावको अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्तालाई मर्कामा पार्ने कार्य नगर्न पनि व्यवसायलाई आग्रह गर्नुभएको छ। उपलब्ध हुने ग्यास सबै उपभोक्ताले समान रूपमा उपलब्ध हुने गरी निष्पक्ष वितरण गर्नुपर्नेमा उहाँले जोड़ समेत दिनुभएको छ। छलफलले हाल आपूर्ति भइरहेका मनोकामना र राप्ती ग्यासँगै भेरी ग्यासँग पनि समन्वय गरी आपूर्ति बढ़ाउने, राति 8 बजेदेखि बिहान 4 बजेसम्म ग्यास सिलिण्डर अनलोड नगर्न तथा घरायसी र व्यावसायिक परियोजनका लागि वितरण गरिएको ग्यासको छुट्टा छुट्टै अभिलेख राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले यो निर्णयको प्रभावकारी कार्यान्वयनबाट ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताले सहजै रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ।
1: जुम्लाको पातारासी गाउँपालिका 4 स्थित लुमु गाउँमा रहेको काठे पुल मुआवजा विवादका कारण स्थानीयलाई पुल आवाजातमा रोक लगाइएको छ। पुल बन्द हुँदा चौर गाउँ छुम तल्फी माथाचौर पेरे टोपीगाड गढ़ी गाउँ र हुरीमहरी लगायतका 8-10 गाउँका स्थानीय नागरिकहरू समस्यामा परेका छन्। पक्की पुल निर्माण हुने स्थानमा जग्गा परेको 11 जना स्थानीय जग्गाधनीलाई मुआवजा उपलब्ध गराउने सहमति भए पनि हालसम्म रकम भुक्तानी नभएको उनीहरूले गुनासो समेत गरेका छन्।
0: बाँकेको खजुरा स्थित सुशील कोरेला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरा घर संचालनमा आएको छ। अस्पतालका निर्देशक डाक्टर निरज भट्टाईले लायन्स क्लब नेपालगंज खजुराको सहकारीमा अस्पताल परिसरमा 15 कोठे अत्याधुनिक बिरामी कुरा घर संचालनमा ल्याइएको बताउनुभयो। भट्टाईले कुरा घर संचालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाले बस्न खानका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरेको बताउनु भएको छ। उहाँले कुरोहरूले न्यूनतम शुल्कमा सुरक्षित र सुविधा सम्पन्न स्थित सुशील कोरेला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरा घर संचालनमा आएको छ। अस्पतालका निर्देशक डाक्टर निरज भट्टाईले लायन्स क्लब नेपालगंज खजुराको सहकारीमा अस्पताल परिसरमा 15 कोठे अत्याधुनिक

भएको छ। कोरोना घरलाई व्यवस्थित बनाउन अस्पताल डाक्टर सुभाष महतोको संयोजकत्वमा 4 सदस्य बिरामी कोरोना घर व्यवस्थापन समिति गठन गरेको छ। पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा क्यान्सरका बिरामी उपचारका लागि खजुरा स्थित क्यान्सर अस्पतालमा पुग्ने गरेका छन्। खजुराका नागरिकहरू अगुवा महेन्द्र मल्लले अस्पताल संचालनमा आएपछि पश्चिम नेपालमा बिरामीलाई उपचारका लागि भरतपुर र भारत जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको बताउनुभयो। उहाँले अस्पतालमा चिकित्सक लगायतका स्वास्थ्य कर्मीको सरकारी दरबन्दी कायम गर्नुका साथै अत्याधुनिक उपकरण ल्याउनु पर्ने माग पनि गर्नुभएको छ। धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।

0: Nipponia Extreme Energy Drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: रेडियो भेरी एफएम।
7: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतको भ्रमणको औपचारिक निम्तो पठाइएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाइएको बताउनुभयो।

0: कहो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भ्रमणको समय र मिति बारे जानकारी दिनु भएन। यस्तै नेपालबाट विशेष दूत आएर भारतमा सरकारहरूसँग वार्ता गरेको विषय बारे उहाँले आफूलाई जानकारी नभएको उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बिन्दले भारत भ्रमण गरेको दावी बारे आफूलाई थाहा नभएको बताउनु भएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक भएका सबै सेवा बन्दको घोषणा गरेका छन्।
0: दाङमा मुक्त कमलरीहरूले स्नातकोत्तर तहसम्म छात्रवृत्तिको व्यवस्था गर्न तथा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन्। छात्रवृत्ति कार्यविधि समय अनुकूल नभएको, छात्रवृत्तिको रकम अपर्याप्त रहेको र स्नातकपछि अध्ययन निरन्तरता दिन कठिन भएको भन्दै मुक्त कमलहरी विकास मञ्चले मन्त्रीसँग भेटी कार्यविधि संशोधनको माग गरेका हुन्। मुक्त कमलहरी अभियन्ता तथा अधिकार कर्मी उर्मिला चौधरीले करिब एक दशक अघि बनेको छात्रवृत्ति कार्यविधि अनुसार अहिले पनि न्यून रकम वितरण भइरहेकाले त्यसलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभयो। उहाँले स्नातक तहसम्म अध्ययन गर्ने मुक्त कमलरी विद्यार्थीका लागि पनि छात्रवृत्तिको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ। मञ्चले केही मुक्त कमलरी विद्यार्थी सिकल सेल, थाइराइड लगायतका दीर्घ रोगबाट पीड़ित रहेकाले उपचार अभावले उनीहरूको अध्ययन समेत प्रभावित भइरहेको जनाएको छ। मञ्चले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेसँग भेट गरी निशुल्क स्वास्थ्य सेवा को व्यवस्था गर्न माग गरेको हो। कृषि मन्त्री तुलसी प्रसाद चौधरी तथा सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि यस विषयमा छलफल भएको मन्त्रीले बताएको छ। सरकारले स्नातक तहसम्म मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएकाले अब आर्थिक रूपमा विपन्न मुक्त कमलरी विद्यार्थीलाई स्नातकोत्तर तहसम्म अध्ययनबाट वञ्चित नहुन समेत आग्रह गरेको छ। दाङको गढुवा गाउँपालिका चार कटेङ्राका रूपा चौधरीले ऋण छात्रवृत्तिको सहारामा व्यवस्थापन संकायबाट स्नातक तह पूरा गरे पनि अहिले स्नातकोत्तर तहको अध्ययन कसरी गर्ने भन्ने समस्या भएको बताउनु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेदरल्याण्डसमा जारी आईसीसी विश्वकप क्रिकेट लीग दुईको त्रिदेशीय श्रृंखलामा नेपालले लगातार तेस्रो खेल हारेको छ। यस्तै नेपालले अब श्रृंखलाको अन्तिम खेलमा भोलि आयोजक नेदरल्याण्डसँग खेल्दैछ। लगातार तीन खेल गुमाएको नेपाल जारी श्रृंखलामा पहिलो जितको खोजीमा छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनले पराजित भएको थियो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 र कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनुभयो। टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। यसअघि नेपाल नामिबियासँग पहिलो खेलमा 8 विकेट र आयोजक नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग दुईको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा विस्तार बनाउने सम्भावना निकै कठिन बनेको छ। यसका लागि नेपालले अब बाँकी सबै 5 खेल जित्नुका साथै अब खेलको अरू खेलको नतिजा पनि अनुकूल हुनुपर्नेछ।
0: पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै 6 खेलमा पराजित हुँदै अन्तिम बनेको छ। आज 5 स्थानका लागि भएको खेलमा नेपाल काजकस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। काजकस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यससँगै 6 टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा काजकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनल पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा पराजित गरेका हुन्। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसद दलका नेता मंगल बहादुर शाही नियुक्त, भोलि शपथ र मन्त्रीमण्डल गठन गरिने।
0: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गयो। सुर्खेतको लेकबेसीमा जीव दुर्घटनामा 12 जना घाइते।
1: बाँकेको हजुरा स्थित सुशील कोरेला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरा घर सञ्चालनमा।
0: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपाल लगातार 3 खेलमा जितविहीन, भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट डिलु रावत र मधुवन विष्ट विदा हुन्छौ। नमस्ते।
1: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
0: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
6: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोम, वीरनगर सुर्खेत। फोन नम्बर 0385-25352, 98-85-52601 र 98-482-29-324।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र, टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
9: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
11: रेडियो भेरी एफएम।

0: sip on the extreme energy drink.
1: स्नातकतहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97-048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रेडियो भेरी FM।
4: अझै केही दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु, नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा, भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै, लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
5: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
4: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त, 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपाबीच नयाँ सरकार गठनको कसरत तीव्र, कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
6: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुरा पनि अर्थ पनि रहेन, त्यस कारणले हामी सामिक राजीनामा दिएको, राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन।
4: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
7: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले CIN जानकारी दिनुभयो।
8: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै पक्षका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले त्यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
7: यसअघि जारी गरिएको कर्फ्यू गैराति सवा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। को उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 गरी 24 प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: यो सत्ता जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन पहिला माथि तीन बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सामेल राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौँ होइन। अब त्यस त्यो अनुसार हामी अगाडि बढ्यौँ।
7: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप एक सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 जना पीड़ित मध्ये 19 जना अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी अशिक्षा सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
9: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने बिड भिसामा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव बेचबिखन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ।
7: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 जना घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 जनाको मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीतविहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गरिसन गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-0 को सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
10: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
11: लक्ष्मीपुर परादवातिर अलि बढी छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
10: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
13: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
12: गर्भवती हुँदा के खाने?
13: स्तनपानको मात्रा कसरी पुर्याउने?
12: शिशुलाई कहिलेदेखि थप खाना दिने?
13: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
12: यसको जवाब अनुमानमा होइन,
13: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
12: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
13: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
14: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 वटा पालिका मध्ये 109 वटा पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 वटा पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 वटा पालिका त सर्लाहीका मात्रै छन्। कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
17: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बाल बालिका बढ़ी कुपोषित पाइन्छ।
11: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
17: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह।
18: अब हामीसँग त्यो बजेट आएन के छ, भविष्य पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। अब हाम्रो त 3-4 लाख रुपियाँ सरतम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ।
17: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी लालबन्दी र हरियो नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
19: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
17: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि
19: स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो।

0: पुगिकन अब बसेँ नि अब बच्चाहरू जन्माउँछन् एउटा तपाईँको घरमा छ जना सात जना कमाउने मान्छे एउटै हुन्छ कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि यस्तो छ त्यसै पनि अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
1: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु असुरक्षित खानेपानी र सरसफाईको कमी उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बाल बालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न गेडागुडी हरियो सागपात माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
2: एउटा चाहिँ अन्नको प्रकार अर्को गेडागुडीको प्रकार हरियो सागपातहरू होइन त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीचमा खानुपर्छ यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
1: बाल बालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
3: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती,
4: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
3: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भने छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान
9: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: विगतको तुलनामा संकटासन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो, तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं, र त्यो पठाउनको लागि हामीले देशभरि 273 वटा त्यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौं।

0: ग्रस्त क्षेत्र भनेको अलिक बाढी गइरहने ठाउँहरु,
1: विगतमा बाढी गइराखेका, विगतमा बाढीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा, उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौं, म आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौं तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
0: समयमै पुग्दैन।
1: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ, त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुन सक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर उ त्यो समुदाय,
0: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
1: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालयी क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन, अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यस र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवत अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं, त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य त्यही हो कि बाई 2030 भन्छौ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
0: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ?
1: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन, हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदीनालाहरूमा गरिएको पूर्वानुमान
0: चाहिँ
1: www.hydrology.gov.np त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौँ र औसतमा हेर्यो भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
0: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
1: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यस बाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसेल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वत रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Mania. Extreme energy drink.
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-6993।
3: सूचना
2: यही साउन 16 गते तेस्रो शनिबारको दिन
4: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 0383-521-987 र मोबाइल 9985-50-696।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
6: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840-44-631।
9: रेडियो भेरी एफएम।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-6-89-35-707, 98-4-90-56-367 र 98-4-82-60-422।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
5: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-65-51-960, 98-481-1936 र 98-488-966।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PT INR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
5: पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपीटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा,
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि,
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ,
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20-30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहि पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र

0: जोइन्ट अवामी एक्शन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने तीनजना अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 जना भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेक अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 जना चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
2: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू, र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
3: मिर्जापुर,
4: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ, तर अस्पताल बन्द छ। अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
2: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्साममा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्लाधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समाप्त भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो। कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
2: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेजमा गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ। तर यसरी चाहिँ नै दुर्व्यवहार गर्ने, कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ फेरि काम गर्छ।
2: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
7: दुई तीनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेकै अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्यतन्त्र प्रारम्भ गरिसकेको अवस्था छ।
2: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामापछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
1: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मच्छर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रो संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
8: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
1: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसके

0: लागेको छ। के गर्दैछ समितिले, त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
1: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्। खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
1: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ। त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँहरूले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिन बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्यूडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ एक वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. Aile thik 9 baje ko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
7: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
6: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
7: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म। प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
8: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोम वीरनगर सुर्खेत। फोन नम्बर 0383-525-352 98-582-601 र 98-482-29-324।
9: सूचना।
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-582-259-324।
11: 56455।
10: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
12: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
13: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
12: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
14: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
15: रेडियो भेरी एफएम

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुलेक कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाब, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
9: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
10: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: रेडियो भेरी एफएम

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: the
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8979 र 97-679-044-43। सूचना
4: यही साउन 16 गते तेस्रो शनिबारको दिन
0: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: रेडियो भेरी एफएम।

0: Mania Extreme Energy Drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
5: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
6: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
7: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बालबालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-606।
2: रेडियो भेरी एफएम

0: Media.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

ब्रह्म मुहूर्तमा उठेर भगवान परमात्मालाई नमो नमस्कार गर्ने सम्झने सूर्योदय हुनुभन्दा पाँच घडी रात बाँकी छँदै उठ्नु भनेको छ। त्यस्तै प्रकारले समस्त आशीर्वजी र पार्वतीको बिहानमा स्मरण गर्नु नमस्कार गर्नु उनी परमात्मा समस्त आशीर्वजीलाई मानव स्वयं गरिरहनु भएको छ। उनी परमात्मालाई हे देव भगवान उत्तिष्ठ उत्तिष्ठ हजुर ओटी बक्सोस् मेरो हृदय रूपी विराजमान सिंहासनमा हजुरको परिवार सिंहासनमा आसन ग्रहण गरिबक्सोस्। सबैलाई रक्षा गर्नेवाला धर्मलाई जान्नेवाला प्रवृत्तिलाई जान्नेवाला अधर्मलाई जान्नेवाला निवृत्तिलाई जान्नेवाला हजुर हुनुहुन्छ। त्यो सम्पूर्ण क्षेत्रलाई जान्नेवाला हजुर भएको कारणले हजुरलाई नमो नमस्कार छ। भक्ति पूर्वक यस्तो प्रकारले समस्त राशिको चिन्तन गरिसकेपछि गुरुदेवको चिन्तन गर्नु गुरुको चरण पादुकाको स्मरण गरेर मलमूत्र आदि सम्पूर्ण दिशातिर मतलब बाहिर क्षेत्रमा गएर फ्याँक्नु प्रकरण त्यस्तै प्रकारले मलमूत्र त्याग गरिसकेपछि जलाशयमा गएर शुद्ध हुनु पवित्र हुनु स्नान गर्नु दत्याउनु गर्नु आदि सम्पूर्ण क्रियाकलाप बताइसक्नु भएको प्रकरण छ। हे देवर्षि हो भनेर आज्ञा गर्नुहुन्छ नि षष्ठी प्रतिपदा औंसी र नवमी तिथि तथा आइतबारका दिनमा दत्या हुनु गर्नु हुँदैन भन्ने प्रमाण छ। षष्ठीमा प्रतिपदा तिथिमा औंसी र नवमी तिथिमा त्यस्तै प्रकारले यस कारण भक्तले विचार गरेर वर्ज्य दिन बचाएर मात्र दन्त धावन गर्नुपर्छ भन्ने प्रकरण पनि छ। त्यस्तै प्रकारले आइतबार श्राद्ध संक्रान्ति ग्रहण तथा महादानहरूका दिन तीर्थमा उपवासका दिन र अशौच परेका दिनमा तातो पानीले स्नान गर्नु हुँदैन भनेको छ। त्यस्तै प्रकारले तेल घसेर स्नान गर्नु हुँदैन निषेध दिनको विचार गरेर मात्र तैलाभ्यङ्ग गर्नुपर्दछ भने तेलले मालिस गर्ने आदि क्रियाकलाप गर्नुपर्छ भनेको छ। सरसिंहको तेल लगाउन दोष लाग्दैन ग्रहणको दिनमा फेरि लगाउनु हुँदैन है त। त्यस्तै प्रकारले सम्पूर्ण क्रियाकलाप यस्तो प्रकारले स्नान आदि क्रियाकलाप गरिसकेपछि त्रिपुण्ड धारण गरेर जप तप दान सबै फल वर्णन गर्दै जानुभयो। अब त्रिपुण्ड धारण गरेर पुरुषले रुद्राक्ष धारण गर्नुपर्ने विधान छ। त्यस्तै प्रकारले प्रथम त मन्त्रपूर्वक तीनपल्ट आचमन गरेर गंगा बिन्दु भनेर एकपल्ट आचमन गर्नु अर्को चटीमा भगवान अन्य जलहरूको पनि आफ्नो शक्ति अनुसार यथा वस्तु सम्भवहरूलाई समीपमा राखेर भगवानका सम्पूर्ण पूजा गर्ने सामग्रीहरूलाई ठिक्क पारेर आसनमा बस्नु अर्घ पात्र जल चन्दन अक्षता फूल आदिले सामग्री बनाएर अर्घ पात्रलाई आफ्नो दायाँ तर्फ राख्नु भनेर आगे गरेको छ। त्यस्तै प्रकारले भगवान साम्बासदा शिवजीको पूजन गर्नको लागि सिन्दुर फूल दुबो आदि उपचारहरू सिद्धि बुद्धिले विघ्नहर्ता गणेशजीको चिन्तन गर्नु भगवान परमात्मालाई प्रणव ओम आदि गरिएको प्रणव अक्षर नमः लगाउनु छोड्नु हुँदैन। ओम श्री गणपते नमः भनेर गणेशजीको चिन्तन गर्नु मन

0: यस प्रकारले भगवान परमात्मा गणेश देवतालाई सम्पूर्ण देवताहरूको सबैभन्दा पहिला पूर्व पूजा हुनुपर्ने, पहिले पूजा हुनुपर्ने, पूजाउनु पर्ने चन्दन फूल धूप दीप नाना तरिका नैवेद्य उपचारहरूले भगवान गणेशजीको चिन्तन मनन गरिसकेपछि भगवान परमात्मा श्यामस दासजीको पूजन गर्नको लागि तम तयार हुने, पूजा गर्नको लागि सबैभन्दा पहिला दीप प्रज्वलन गर्नुपर्ने प्रकरण, त्यस्तै प्रकारले शान्ति कलश, दीप कलश आदि गरिएका मतलब अनेक प्रकारका कलशहरूलाई राखेर भगवान परमात्माको शिव पूजन गर्नको लागि तम तयार भइसकेको प्रकरण छ। भूमि शुद्धि, मातृका शून्य आदि शुद्धिलाई गरिसकेपछि भगवान परमात्माको पूजन गर्न, शिवलिङ्गको पूजन गर्नको लागि तम तयार हुने, त्यस्तै प्रकारले शिवको पूजा गर्ने बेलामा साङ्ग परिवार शिवको आह्वान आदि गरिसक्नु पर्नेछ। पूजाको निमित्त शिवका समीपमा पनि आफ्नो आसन राख्नु पर्ने, उत्तर फर्केर बसी आसन गर्ने, साधकले हात गोडा धोएर 10 आवृत मूल मन्त्र जपेर प्रणाम गर्नुपर्ने विधान छ। पूजाका निम्ति आवश्यक अङ्गका रूपमा 5 मुद्राहरू, हस्त मुद्राहरू देखाउनु, पञ्चमुद्र देखाउनु, पूजा विधिको प्रारम्भ गर्नु, पूजाको प्रारम्भमा सर्वप्रथम बत्ती बाल्नु, गुरूलाई नमस्कार गर्नु, परमासनमा बसेर भद्रासन, उत्तरासन, प्रयङ्क आसन आदि गरिएका सम्पूर्ण आसनलाई विधि विधानले गर्नु। अब भगवान परमात्मा श्याम सदाशिवजीको शिवलिङ्गलाई नियम तरिकाले बडो दिव्य रूपमा अब अर्घ पात्रले पखाल्नु, अर्घको पात्रले पखाल्नु, त्यस्तै प्रकारले वरिपरि सम्पूर्ण साधकहरू राखेर, साधनहरू राखेर अब भगवान परमात्मालाई कर्पूर गौरम दिव्याङ्गम चन्द्र मौलिम कपरदिनिम व्याघ्र चर्मोत्तरीयम च गर्ज चम्बाम्बरम शुभम भनेको छ। भगवान परमात्मा कर्पूर जस्तो गौरवर्ण भएका दिव्याङ्गले युक्त भएका, मुकुटमा चन्द्रमा धारण गर्ने, जटाजुटले सुशोभित सम्पूर्ण वस्त्रहरूको रूपमा हात्तीको छाला, बाघको छाला लगाएका, बाघको छालालाई पछ्यौरी ओढेको जस्तो स्वरूप, बाँसुकी आदि नागहरूले बेरिएका, पिनाका आदि आयुधहरूले लिएका, आफ्ना अगाडि नित्य नाचिरहने अष्टसिद्धिहरूलाई युक्त भएका, भक्तले जय जयकार गर्दै गरेका बोले श्याम सदा शिवजीको
1: जय हो।
0: यस्ता श्याम सदा शिवजीलाई देवगणले सेवा गरिरहेका समस्त प्राणीहरूका शरणागतदाता, प्रसन्न मुख कमलले युक्त भएका, वेद तथा शास्त्रहरूले यथार्थ गान गरिएका, विष्णु तथा ब्रह्मद्वारा सदा नमस्कार गरिएका, भक्त वत्सल आनन्दका स्वरूप भएका श्याम सदा शिवजीलाई आह्वान गर्छु, नमस्कार गर्छु भनेर नमस्कार गर्ने। उनै परमात्मा पार्वतीका पति हुनुहुन्छ। शिवजी र पार्वतीलाई दिव्य सुहाउने कति सुधाई हो।

इस प्रकार ने आह्वान गर्नु मनन गर्नु कीर्तन गर्न थाल्नु उनी प्रभु परमात्मा अब स्नान को क्रम में जानिसकेको प्रकरण छ। सोरोटा मंत्र द्वारा स्नान गराउनु हरिओम अम्बु अम्बु ओम सोम नमस्ते रुद्र मन्य भवतो तैकवि नमः गरिका मंत्रहरू द्वारा भगवान प्रभु परमात्मालाई पञ्चामृतले स्नान गराउनु शुद्ध दग भनेको शुद्ध जलले स्नान गराउनु दूध दही घिउ मह सक्खर यी पञ्चामृत पृथक पृथक तरिकाले छुट्टा छुट्टै स्नान गराउनु पछि सम्पूर्ण मिलान गरेको पञ्चामृतलाई स्नान गराउनु भगवान परमात्मालाई सोरोडा मन्त्रले स्नान गराइसकेपछि सुगन्ध चन्दन ध्यान भनेको छ सुगन्ध चन्दनले लेपन गराउनु भगवानलाई सम्पूर्ण सामग्रीहरू लगाइदिनु सम्पूर्ण आभूषणहरू लगाइदिँदै गइसकेपछि परमात्मालाई कुशको आसन दिनु धूप दीप गर्नु तुलसी पत्र बेलका पत्रहरूलाई चढाउनु पर्छ बेलपत्र चढाउँदा

दल भएको तेल मतलब बेलपत्र चढाउनु पर्छ भनेर हिजैको कथामा पनि भनिसकेको कारण नै भगवानलाई अनेक प्रकारका सुगन्ध चूर्णहरू सुगन्धित वासन आउने तेलहरू लगाइदिने भगवानलाई मन्त्र उच्चारण गरेर हे भगवान रूपम देई यशो देई भोगम देई च शंकर रूप चाहनेवालाले मलाई हे भगवान रूप दिइबक्स भनेर पूजन गर्ने यस चाहनेवालाले यसलाई मागेर पूजन गर्ने त्यस्तै प्रकारले भोग चाहनेवालाले शंकरलाई नैवेद्य लगाउनु पर्छ भगवानको नैवेद्य लगाउँदा भगवान परमात्मालाई प्रसादी लगाउँदा विशेष तरिकाको पकवानहरू लगाउने फलहरूलाई विशेष तरिकाले शुद्ध तरिकाले पूजन गरेर सुधार गरेर त्यसलाई अत्यन्त राम्रो तरिकाले भगवानलाई तुलसी पत्ता छोडेर शरणमा लिनुपर्छ मतलब भोग लगाउनु पर्छ भनेर भगवानको सम्पूर्ण विधि विधान सघाइसकेपछि अन्तिममा साष्टाङ्ग दण्डवत गर्नुपर्छ।

इस प्रकारले सम्पूर्ण विधि विधान सहित तरिकाले भगवान परमात्मालाई दण्डवत प्रणाम गर्ने विधान पनि छ। तर शिवलिङ्गको दर्शन गर्नाले शिवलिङ्गको दर्शन र परिक्रमाको विधि विधान छ। सूर्यलाई परिक्रमा गर्नुपर्छ सात चोटि, नारायणलाई परिक्रमा गर्ने विधान चार चोटि छ, हामीले तीन चोटि गर्छौं, चार चोटि गर्नुपर्छ भन्ने शास्त्रको प्रमाण छ। त्यस्तै प्रकारले मेरो परमात्मा आज शिवको शिवलिङ्गको दर्शन गर्नु पर्यो, चिन्तन गर्नु पर्यो भने, परिक्रमा गर्नु पर्यो भने अर्ध परिक्रमा गर्नुपर्छ। किन त भन्नाले जहाँ शिवलिङ्ग हुन्छ त्यहाँ पिठिका पनि हुन्छ, पानी बग्ने स्थानलाई नाग्यो भने सम्पूर्ण तीर्थहरूलाई अपमान गरेको अनुभव गर्नुहुन्छ। शाममा सदा शिवजीमा चढेको जुन जल हो, शाममा सदा शिवजीको लिङ्गममा चढेको जुन जल हो, त्यो सम्पूर्ण तीर्थहरूको पनि तीर्थ हुने भएको कारणले त्यो तीर्थको जललाई नागेर अपमान गर्नुहुँदैन भनेर शास्त्रको प्रमाण भएको कारणले शाममा सदा शिवजीको अर्ध परिक्रमा गर्नुपर्ने चलन छ। तर बाहिरको मन्दिरलाई पुरै गर्ने चलन पनि छ। लौ त परमात्मा यस्तो प्रकारले सम्पूर्ण तत्व निरूपण गरिदिनु भयो भनेर भन्दा रुद्र संहिताको सृष्टिखण्डको तेह्रौं अध्यायको कथा प्रवचनलाई नमो नमस्कार गर्नुभयो भने श्रमणको चरित्र हिजोबाट

0: भगवान परमात्माको सम्पूर्ण पूजाको विधि बताइसकेपछि ऋषिहरूले बडो दिव्य रूपमा सौन कार्य टाँसे जा ऋषिहरूले सुतजी महाराजले आज्ञा गरिदिनु भयो कई पुष्पै पूजिता शम्भु किम किम यच्छन्ति वैफलम कस्ता किसिमका फूलहरू चढाउनुहुन्छ कस्ता किसिमका हुँदैन कुन कुन फूलहरूलाई चढाउनु हुँदैन फलहरू फूलहरूमा कस्तो किसिमको भिन्नता छ यसको सम्पूर्ण निरूपण गर्नुहोस् भनेर आज्ञा गर्नुभयो ब्रह्मवाच कमलैर बिल्वपत्रैश्च शतपत्रैश्च तथा पुनः शङ्ख पुष्पै तथा देवम् लक्ष्मी कामोर चये शिवम् भनेको छ भगवान् शाम सदा शिवजीको उपमा कमलको बिल्वपत्र सयपत्री र शङ्ख पुष्पहरूले भगवान् शिवजीको पूजा गर्दा लक्ष्मी प्राप्त हुन्छन् त्यस्तै प्रकारले फूलहरूको संख्या लाख भन्दा बढी भयो भने पाप नाश हुन्छ त्यस्तै प्रकारले बीस कमलको एक प्रस्थ हुन्छ अनि हजार बेल पत्ताहरूको आधा प्रस्थ हजार सय पत्रीको आधा प्रस्थ सोह्र पलको एक प्रस्थ दस टङ्कको एक पल हुने हुनाले यसलाई अझ नापेरै जोखेरै चढाउने विधान छ शिवलिङ्गमाथि पुष्प अखण्डित अक्षता चन्दन चढाएर पूजा गरेर जलधारा गर्नुपर्ने अरू सम्पूर्ण देवताहरूलाई भोग लगाउने नमस्कार गर्ने धूप दीप नैवेद्य आरती गर्ने विधान छ दुबो चढाउँदा आयुको वृद्धि हुन्छ दुबोको काण्डहरू धतुरोको पुष्प चढाउँदा धतुरोको पुष्प चढाउँदा पुत्र प्राप्त हुने अगस्त्यको फूल चढाउँदा यश प्राप्त हुने आगको फूल भगवान समस्तलाई अत्यन्त मनपर्ने अर्को पुष्प प्रतापश्च कुब्ज हल्ला भनेको छ आगको फूल चढाउनाले प्रताप मिल्ने चमेलीको फूल मतलब चढाउनाले वाहन मिल्ने त्यस्तै प्रकारले स्वामीको पत्र चढाउनाले स्वामीको पाप मुक्ति मिल्ने बेली पुष्प चढाउनाले स्त्री मिल्ने जुही चढाउनाले धान आदि गरिएका गुल्महरू लता औषधि गुल्महरू मिल्ने ल्वाङ चढाउनाले सुख मिल्ने चापर केटीको फूललाई भगवान सदा शिवजीमा चढाउनु हुँदैन केतकी र चापलाई चावल तिल जौ गहुँ आदिले पुज्नु पनि प्रमाण छ यिनी प्रकारका पूजा गर्दा भगवान परमात्मा अत्यन्त प्रसन्न हुनुहुन्छ भनेर आज अत्यन्त छोट गरीमा पूजाको विधि विशिष्ट विधान बताउँदै हुनुहुन्छ भने समनको चरित्र चौध अध्यायबाट
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र चौबिसै घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर्खस्य हो दाजु मैले
5: अब इन्डिया नै जाने सुर्खस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कसलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
7: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
7: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9894956367 र 9842-60422।
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
9: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862929133 र 9865556006।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
8: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
8: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
8: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
8: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि सिमेन्टित दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
13: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
14: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
13: यो सोलर बलियो र भरपर्दो छ।
12: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
15: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
16: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
8: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
16: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
8: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
16: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
8: हाम्रा विशिष्ट सेवा